0: खबर विगत चार दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आलेटेड जल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छु थप जानकारीका लागि आलेटेड जल बारगंगा एक जितपुर कपिल वस्तु एड्रेस नजिकै।
2: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार यो बाला, म त लाउँदिन है।
3: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
2: ल तपाईँ पनि बिहानभरि सम्झाए न्यू अर्घाती ज्वेलर्स बारगंगा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
3: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाती ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना लिँदा भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर चार नम्बर जितपुर दौलेहबा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ। हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
0: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर चार नम्बर जितपुर दौलेहबा रोड कृषि विकास ब्याङ्कको अगाडि
3: न्यू अर्घाखाँची ज्वेलर्स।

0: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बारदुना नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाती ज्वेलर्स तिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाती ज्वेलर्स, 4 नम्बर जितपुर चौरीहवा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।

0: पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
0: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाघगङ्गा अटो ट्रेडर, बाघगङ्गा एक बैरिया कपिल बस्तो।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्टको भरोसा, बाघगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
2: सम्पर्क नम्बर 076550111, 98573131 र 98019443064।

0: त्यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरौ।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर, बाणगङ्गा एक बैरिया कपिल बस्तो।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ

0: करूँ?
1: सम्पर्क नम्बर 076-550-111 98-570-133-63 र 98-019-43-064।

0: માં સામાજિક ક્ષેત્રમાં ક્રિયાશીલ સિદ્ધાર્થ સામાજિક વિકાસ કેન્દ્રે આર્થિક વર્ષ 2082/83 સંપન્ન કરેલા કાર્યક્રમ તથા ગતિવિધિઓ સામાજિક પરિચય પ્રસ્તુત કરેલો છે. કાર્યક્રમમાં જિલ્લા સામાજિક સમિતિ કપિલવસ્તુના સંયોજક બાબુરામ આચાર્યે નેપાળ સરકાર પોતે અનુરૂપ સામાજિક વિકાસના ક્ષેત્રમાં કામ કરનાર સિદ્ધાર્થ સામાજિક વિકાસ કેન્દ્ર સ્થાપના ભાઈ બતાવ્યું ભાઈ ઉહાને સરકારનું યોગદાન સંગે ગેર સરકારી સંસ્થાઓનું યોગદાન પણ મહત્વપૂર્ણ રહેલો ઉલ્લેખ કરતી સંસ્થાને પછીના સમય સાક્ષરતાના ક્ષેત્રમાં કરેલો કામ ઉલ્લેખનીય રહેલો બતાવ્યું ભાઈ
1: અગાડિ બઢ્ન સકિન્છ ભનેર સહયોગ ગર્નકો લાગિ સંસ્થા સ્થાપના ભએको કુરા જતિ ચાહિં સરકારको યોગદાન છ त्योभन्दा बढी संस्थाको योगदान छ त्यसो भएर जति चाहिँ ज्ञानले गरेको कुराको प्रशंसा कति गर्ने धेरै क्षेत्रमा योगदान गर्नुभएको छ र अहिले पछिल्लो चरणमा आइसकेपछि यहाँहरूले कुनै पनि बच्चा स्कूलबाट नसुको स्कूलले त साक्षरताको कुरामा पनि यहाँहरूले पूर्ण रूपमा चाहिँ काम गर्नुभयो. साक्षरता क्लासहरू विभिन्न समूहमा गएर चाहिँ चलाउनुभयो त्यो कुरा पनि बिर्सिन सकिँदैन.
0: बालगंगा नगरपालिका नगर प्रमुख चक्रपाणी अलियाली सिद्धार्थ सामाजिक विकास केन्द्र र नगरपालिका बीचको सहकार्यमा शिक्षा स्वास्थ्य युवा सशक्तिकरण सामाजिक परिवर्तन तथा महिला र बालबालिकाका क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको बताउनुभयो.
2: शिक्षाका क्षेत्रमा अहिले हामीले विभिन्न कार्यक्रम मार्फत वार्डमा 7, 8 र 9 विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएका छौँ. यस्तै अरू कुराहरूमा अब विवादन कुराहरूमा विवाद प्रशक्तिकरणका क्षेत्रमा पनि हामी नगरपालिकासँग हामी सहकार्य गरेका छौँ. यसरी विभिन्न क्षेत्रमा शिक्षा स्वास्थ्य सामाजिक परिवर्तन युवा सशक्तिकरण महिलाका बालबालिकाका क्षेत्रमा हामीले जोखिममा रहेका महिलाहरूको लागि कोषै निर्माण गरेर नगरपालिका त्यसको कोषको चाहिँ हाम्रो नगरको हस्ताक्षर र सामाजिक राष्ट्रद्वारा हामीले चाहिँ त्यसको विपदमा परेका महिलाहरू जोखिममा रहेका महिलाहरू पनि हामीले चाहिँ
0: संस्थाका अध्यक्ष त्रिलोचन घिमिरेले राज्यले बनाएका कानून तथा नागरिक अधिकारबारे जनतालाई सूचित गराउने र कुनै कानून कमजोर भए त्यसलाई सुधार तथा नयाँ कानून निर्माणका लागि राज्यलाई दबाब दिन नागरिक स्तरबाट पहल गरिने बताउनुभयो. सामाजिक परिषदका क्रममा आयोजित बन्द सत्रमा सहभागीहरूले संस्थाको कार्य समितिमा मुस्लिम मधेसी र जनजाति समुदायको प्रतिनिधित्व भए पनि अपाङ्गता भएका व्यक्तिलाई समेत समावेश गर्नुपर्ने सुझाव दिएका छन्. उनीहरूले बाह्य साझेदारीसँगै स्थानीय स्रोत साधनको परिचालन गर्न सके कार्यक्रम अझ प्रभावकारी विकास मुख्य सजिलो बन्नेमा जोड़ दिएका छन्.
3: संस्थाले आफ्नो कार्य समितिमा मुस्लिमलाई गरिराखेको छ. मुस्लिम साथीहरू पनि सहभागिता छन्, मधेसी पनि छ, जनजाति छ. तर त्यो कार्य समितिमा आतङ्कता भएका व्यक्ति पनि हुन्थ्यो भने जस्तो मैले राम्रो लाग्थ्यो. पहिलो प्राथमिकता चाहिँ स्थानीय स्रोत कारण गर्ने प्राथमिकता हो र अरू बाहिरले चाहिँ सोचको चाहन्छ त्यो भनेर हामीले गरिहाल्छौँ. तर स्थानीय स्रोतलाई पनि अलिक बढी फोकस गर्ने भन्ने चाहिँ थियो. तर चाहिँ कार्यक्रमहरू सञ्चालन भएको र गरेको हेर्दाखेरि चाहिँ रिपोर्टले चाहिँ के देख्नु छ भन्दाखेरि हामी चाहिँ बढी साझेदारीमा गइरहेको हो, बढी चाहिँ हामी आशामुखी भइरहेको र हाम्रो आफ्नो स्थानीय स्रोतलाई चाहिँ कम चाहिँ पहिचान गरेको देखिन्छ.
0: कार्यक्रममा संस्था अन्तर्गत सञ्चालित कार्यक्रमको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका पूर्व अध्यक्ष नारायण पौडेलले सिद्धार्थ सामाजिक विकास केन्द्र विगत 30 वर्षदेखि कपिलवस्तुमा क्रियाशील रहेको बताउनु भएको छ. उहाँका अनुसार हाल संस्था अन्तर्गत सिंचाई परियोजना, रूपान्तरण समाजसम्म परियोजना, डिली परियोजना र एलआरटी परियोजना गरी 7 परियोजना सञ्चालनमा रहेका छन्. सरकारवालाहरूले सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रमबाट विपन्न समुदायको जीविकोपार्जनमा सहयोग पुगेको बताएका छन्. संस्थाका कार्यक्रम उत्तरी क्षेत्रको तुलनामा दक्षिणी क्षेत्रमा सक्रिय गर्नुपर्ने समन्वय पारदर्शी र जवाफी ढंगले अघि बढाउनु पर्ने तथा शिक्षा रूपान्तरण सम्बन्धी कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझाव समेत सरकारवालाले दिएका छन्। संसदको सदस्य सुभा आचार्यको स्वागत मन्तव्य तथा सचिव बुद्ध अर्यालको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रमुख जिल्लाधिकारी जनार्दन गौतम, जिल्लाका प्रशासन कार्य बारगंगाका प्रमुख बाबुराम शर्मा, प्रेस सरकारी संस्था महासंघ कपिलवस्तु सदस्य जय प्रकाश पाण्डे, सिद्धार्थ सामाजिक विकास केन्द्रकी पूर्व अध्यक्ष सूर्य कुमारी शाही, विभिन्न राजनीतिक दल तथा संसदका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, सरकारवाला निकाय, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक शिक्षिका, कार्यक्षेत्रका अधिकारवाला, कार्यक्रम प्रबन्धक तथा संयोजक, कर्मचारी र संचारकर्मी लगायतको सराहनीय सहभागिता रहेको थियो। संस्थाले सञ्चालन गरेका कार्यक्रमबाट समुदायमा परेको प्रभाव, उपलब्धि तथा लाभका विषयमा सरकारवालासँग छलफल गरी संस्थाको पारदर्शिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले सामाजिक परिवर्तन

0: कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार, यो बाला, म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुन चाँदी पसल राम्रो हो, जानेको मान्छेले भनेको थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्घाती ज्वेलर्स बारदुङ नगरपालिका चाल जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाती ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँचे ज्वेलर्स, 4 नम्बर जितपुर चौरीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा परेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँचे ज्वेलर्स, 4 नम्बर जितपुर चौरीहावा रोड, कृषि विकास ब्याङ्कको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स, प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800079526 र 9840782790।
4: खुसीको खबर, विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
5: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल, बारगंगा 1 जितपुर कपिल वस्तु, एड्रेस चाहिँ नजिकै।
6: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
7: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
6: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
7: पैसा नपुगेर के भयो त, बारगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
6: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
7: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा खान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
8: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बारगङ्गा अटो ट्रेडर, बारगङ्गा 1 बैरिया कपिल वस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बारगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
8: सम्पर्क नम्बर 076550111, 98570133 र 98019340076।

0: обход, рассадник, химикал, на мысль. Чудо, контакт, швастаси. Четверто, подтягивали фильма, упады, чудо, дурь, швастаси. Reliable Agri-Nepal, Public Limited Car, Feeling, Father.
1: पन्नाहरू सिमानामा बाँधिँदैनन्, तिनले त नयाँ गोडेलो र चुनौला टिकटहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी, जितपुर 4 नम्बर, कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भर्सरद्वारा विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ। जापानमा अध्ययन र रोजगारीको नौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भर पर्दो साथी।
2: सम्पर्क 98499039359 र 98672150, शाखा प्रबन्धक समीक्षा गौतम।
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।

Goodbye, dear. Sizzle, I need hazır.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला बिहानको 8 बज्यो।
2: खुसीको खबर, विगत 4 दशकदेखि भुटोलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
0: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन, न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025।
4: मेरो त घर बनाउने धोको पनि अरू त देख्दा देख्दै सकियो। यो हरिदाईको घर हेर्दा राम्रो भयो, के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन कसका पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर्स, सबैको रोजाइमा रहेको पञ्चकन्याका सिपिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, फेन काँडो, बाथ फिटिङ, सिरेकारी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
5: सम्पर्क बिचमा सप्लाई गङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-3317, मोबाइल 98-571-713, सञ्चालक विराट कणेश।

नदी भन्सा बगीरा हूँ, सृष्टि भन्सा चलीरा हूँ, नदी भन्सा बगीरा हूँ, सृष्टि भन्सा चलीरा हूँ, मन सा भन्सा सबै संग माया मोहा राखी रहूँ।

परस बदलने घुसना बरु उठिए बसु बिझो दिन आखा हरुमा बरु आफै उडी दिन्छ।

0: सफलता भैरव मेडिकल हल भुटौलको अत्यन्त जरूरी सूचना।
1: विगत 25 वर्षदेखि मूर्ति तथा छाती र छालारोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाड जोड्ने नक्सा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
0: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाँत फुटले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रङ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, जोर्नीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, भार कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
1: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवण पथ भुटवल, साझा हस्पिटलको अगाडि।
0: सम्पर्क नम्बर 071534905, 071554905 र मोबाइल 98578710।
1: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिमीले त नयाँ गोडेको र सुनौला टिकटहरू खोज्दछन्।
2: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी, जीत टू स्टार नम्बर कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोरा विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ। जापानमा असुन्द्र रोजगारीको सुनौलो ढोका उदाहरण आज सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
2: सम्पर्क 98499039959 र 98672150। शाखा प्रबन्धक समीक्षा गौतम,

0: आफ्टरमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाछ विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, अघि भाँचिएको रजहरू राख्ने निकाल्ने, नसा फ्याँकिएको लगायत बाछ विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठा दुखी, खोका, घाउ, पाइल तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सर्वपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बागोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बागगङ्गा 4 ठाकुरापुर कपिलवस्तु, सम्पर्क 076-550-2000, मोबाइल नम्बर 98-75-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: यो बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
5: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरौँ।
4: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
5: पैसा नपुगेर के भयो त, बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
4: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
5: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा खान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
6: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर, बाडगङ्गा 1 बैरिया कपिलवस्तु।
4: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाडगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
6: सम्पर्क नम्बर 076-550-111, 98-570-133-63 र 98-019-4364।

0: चलिरहनु भयो यस्तो गहना न डिजाइन राम्रो छ हेर्नुहोस् त यो हार यो बाला म त लाउँदिनँ है
1: अब के गर्नु त राम्रै त छ नि कहाँ राम्रो डिजाइन छ कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ
0: न तपाईँ पनि बिहानभरि सम्झाए न्यू अर्घाची ज्वेलर्स बारदुङ नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन भनेको सुन्ने होइन आफ्नो मनले ल्याउने हो पैसा मात्र सुहा
1: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाची ज्वेलर्सतिर त्यही फेरि यी गहना कता कुचुक्क पारेर तिम्रा डिजाइनका गहना लिन भयो त
2: हजुर विगत 27 वर्षदेखि सेवादिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौरीहावा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
0: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिङ बनाउनका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौरीहावा रोड कृषि विकास ब्याङ्कको अगाडि
1: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800079586 र 9847082790

Basahin chemical na may sabi. Sugar.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला बिहानको 9 बज्यो।

0: आन्तरिक विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ट्ज।
1: सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यदि एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि
0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ट्ज।
1: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025।
2: लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा सुरु भएको अनुरोध।
3: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार जोड्ने, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार जोड्ने भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
2: साथै वीर अस्पताल काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
3: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
3: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
2: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
3: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
2: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
3: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर सहितको प्रयोगशाला,
2: फिजियोथेरापी विशेषज्ञ सेवा,
3: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
2: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्रहाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रहाली। फोन 0175316041 र 535641।

0: तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुगाता कन्सल्टेन्सी, जीतपुर 4 नम्बर कपिल वस्तु।
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भर्सरद्वारा विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ। जापानमा अध्ययन र रोजगारीको चुनौलो धोका उगार्न आज सम्पर्क राख्नुहोस्। युवा कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भर पर्दो साथी।
0: सम्पर्क 98499039950 र 98 6 72 51 350 शाखा प्रबन्धक समीक्षा गौतम।
2: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रै छ र बिरामी भएर कस्न खाना छैन हस्पिटल भेटिने होइन।
3: ए दिलीपले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
4: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्नी सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्न निकाल्ने महिला तथा प्रसुति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
3: 24 घण्टा सेवा उपलब्ध छ।
4: नभुल्नुहोला
3: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

0: त हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: लौ होइन सँगै जाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
2: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इन्सुरेन्स पर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
3: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नगरौँ
2: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
3: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
2: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
3: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
4: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाडगङ्गा अटो ट्रेडर्स बाडगङ्गा एक बैरिया सफेल वस्तु
5: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा बाडगङ्गा अटो ट्रेडर्स पुरानो झन्झट छोडौँ नयाँ टिभीएस चढौँ
4: सम्पर्क नम्बर 076-550-111 98-570-133 र 98-019-4064

मझेरे को दाने ठेको दही होला कि मई छ मझेरे को दाने ठेको दही होला कि मई छ गीतांगे को छोरो मत।

पर्ने हो कि आफै बुझी जाने, मुखे बोल्न पर्ने हो कि आफै बुझी जाने, रामै राजा थिए र पोसी त बचिन्

0: जस्तो
1: गरिबैको घरमा जन्म लिनु कर्मै खोटो इष्ट खोट आफ्नै काटी छोरालाई भोटो गरिबैको घरमा जन्म लिनु कर्मै खोटो पढाइ लेखाइ।

0: चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुन चाँदी पसल।
1: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी छाती सुन चाँदी पसल, बाढङ्गा चार जितपुर कपिल वस्तु,
1: प्रोपराइटर दिन बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98571

0: नया नेपाल निर्माण को आधार निरंतर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज।
1: खबर विगत 4 दशकदेखि बुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट। थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै।
3: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत 2 तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो हुनु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97 61 00 25।

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, तिजको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनसानी पसल बारगंगा देवी परा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराली सुनसानी पसल विश्वासले रोज्ने नाम, सुन्दरले चिन्ने पहिचान, बारगंगा देवी परा कपिलवस्तु। सम्पर्क नम्बर 9857056249 र 9875718346।
0: सपनाहरू सिमानामा बाँधिँदैनन्, तिमीले त नयाँ गोरेटो र सुनौला चिजहरू खोज्दछन्।
3: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोरा विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ। जापानमा अध्ययन र रोजगारीको सिनौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
3: सम्पर्क 9849090 र 9876531350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: होइन कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् त यो हार यो बाला, म त लाउँदिन है।
1: अब के गर्नु त, राम्रै त छ नि, कहाँ राम्रो डिजाइन छ, कुन सुनसादी पसल राम्रो हो, जानेको मान्छेले भने पो थाहा हुन्छ नि।
0: ल तपाईँ पनि बिहानभरि सम्झाए, न्यू अर्घाची ज्वेलर्स बारदिन नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसा मात्र सुहा।
1: लौ लौ त्यसो पनि जाम त नि न्यू अर्घाची ज्वेलर्सतिर, त्यही फेरि यी गहना कच्चा कुचुक्क पारेर तिम्रा डिजाइनका गहना ल्याउन भयो त।
2: हजुर, विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौरी हवा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ।
0: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनुका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ। ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो।
3: थप जानकारीका लागि न्यू अर्घाखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौरी हवा रोड कृषि विकास ब्याङ्कको अगाडि।
1: न्यू अर्घाखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल, मोबाइल 9800795826 र 9847072790।
2: युनाइटेड अस्पताल बारदिङका साथ छातुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रदहरू राख्ने निकाल्ने, नसा त्यागिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पथरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठा झुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
2: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठ्यक्रम सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठ्यघरको क्यान्सरको जाँच तथा परामर्श। वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म।

0: युनाइटेड अस्पताल बारजुङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
1: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुकुलो, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहित चार रोगहरूको पूर्ण परामर्श र उपचार।
0: हाड जोड्ने नसा तथा बाथ विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या, अझ भाँचिएको रगहरू राख्ने निकाल्ने, नसा फ्याँकिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
2: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, बोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
3: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बागोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
0: डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
2: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल बारगङ्गा चार ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
0: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छट, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काँडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-317, मोबाइल 98-570-51-713, सञ्चालक गिरिराज करे।
7: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: मेरो त घर बनाउने धोको पनि अरूको देख्दा देख्दै सकियो, त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम, किचन, टोयलेट गइसक्नु छैन, मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छट सिमेन्ट पनि चाहियो, साह्रै तनावको काम रहेछ।
5: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छट, सिमेन्ट, पानी ट्याङ्की, कम्बर्ट सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
4: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
6: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काँडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
5: सम्पर्क ग्रिसमा सप्लाइज बारगङ्गा बैरिया कपिल वस्तु, फोन 0 76 50 33 7 र मोबाइल 98 71 713 संचालक
2: पाल्पा भैरव मेडिकल हल बुटवलको अत्यन्त जरुरी सूचना
8: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही अङ्कोट 25 गतेदेखि काठमाडौँ बीएनडी हस्पिटलका हाड जोड्ने नक्सा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बालरोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
2: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक, अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाग, फुटले, कुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रङ झरिरहने, हाड जोड्नेका समस्याहरू, प्यारालाइसिस, रोगीहरू दुख्ने, नचल्ने, नसा च्यातिएको, भार कम्मर दुख्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नेका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
8: सम्पर्क पाल्पा भैरव मेडिकल हस्पिटलको अगाडि
2: सम्पर्क नम्बर 0971534905

0: पनाहरु सिमानामा बालिँदैनन्, तिमीले त नयाँ जोडेको र सुनौला खिचिसहरू खोज्दछन्।
1: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ चुबासा कन्सल्टेन्सी, जितपुर 4 नम्बर कपिल वस्तु।
0: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोरा विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ। जापानमा अचुङ्ग र जारीको सुनौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी।
1: सम्पर्क 98499039 र 98 6 72 51 350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: मेडिकल एण्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहबको प्रयोगशाला,
0: फिजियोथेरापी विशेषज्ञ सेवा,
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो यस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवल छ, साबिक लुम्बिनी नर्सिङ होम प्राली, फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री श्री रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफटी 550 एकदम बलियो गरेर बनाउनु भएको छ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमा एकदम ठुलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन, हस्पिटल भेटिने होइन।
4: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल, 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि तौलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्। त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी, युनाइटेड कोइलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ। तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
5: हजुर, विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोर्नी सम्बन्धी हड्डी भाँचिएको, रडहरू राख्ने निकाल्ने, महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू, एपेन्डिसाइटिस, पाचे रड फाल्ने, हर्निया, पित्त थैलीको ढुङ्गा निकाल्ने, चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
4: 24 घण्टा सेवा उपलब्ध छ।
5: नभुल्नुहोला 100 रुपियाँमै विशेषज्ञ टिकट।
4: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: लिम्बिया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेसन
1: चौबिसै घण्टा सेवा उपलब्ध छ।
0: नभुल्नु होला 100 रुपियाँमै विशेषज्ञ टिकट।
1: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200।

कसलाई भुल्न इतिरति खाए हिजो साँझ खाएपछि धनिया लायो देखा पनि आज भेटाइ हुन्न कि

भेटाइ हो नहीं।

व्यक्ति गरे पनि त भेट हुन्छ कि म पनि भेट्न आइनन् भने त माया मार्थ्यो र मनले काम गरेर त नि परास्त गर्न सम्पर्यो। टाउको दुखे सिजामला घाउलाई मलम पति के काम सबै तिम्रो यादै मुटु बोलो आदि भेटाइ हो न कि भेटाइ हो न कि।

साथे पछु मैले तिमी बिना बाँचे जस्तै तमके अहिले भेटाइ हुन्न कि भेटाइ हुन्न कि

0: आकर्षक डिजाइन का गर्गहना किन्ने सोचमा हुनुहुन्छ अब तपाईको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी छाती सुनचादी पसल
1: पुराना सुनचादी साट्न नयाँ गर्गहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अवश्य सम्झनुहोस्
2: लुम्बिनी खाती सुनचादी पसल बारङ्गा चार गीतपुर कपिलवस्तु
1: प्रोपराइटर दिल बहादुर खाती सम्पर्क नम्बर 98571 अर्जुन खाती सम्पर्क नम्बर 98571
3: कता हो काका लखर लखर गर्दै
4: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चटक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
3: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
4: लौ होइन सँग एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
3: हजुर हाम्रा सेवाहरू
4: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 00 4
5: यो बाइक बिग्रेर हैरानै पार्यो जति बेला इन्सुरेन्स गर्छ त्यति बेलै बिग्रिन्छ यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला
6: अब फेरि बनाउनमै पैसा खर्च नगर नयाँ बाइक किन नगरू
5: नयाँ बाइक त किनौला तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन
6: पैसा नपुगेर के भयो त बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ
5: ए हो र त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो
6: हो नि आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ
1: हजुर नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर बाणगङ्गा एक बैरिया कपिल वस्तु
0: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा कम्पनीकै ओरिजिनल पार्टको भरोसा बाणगङ्गा अटो ट्रेडर पुरानो झन्झट छोडौ नयाँ टिभीएस चढौ
1: सम्पर्क नम्बर 076-550-111 98-570-133-63 र 98-019-43-064
7: बता सुबनी

0: नया नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: खुशीको खबर, विगत 4 दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर जितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बारगंगा 1 जितपुर कपिल वस्तु, एड्रेस बैंक नजिकै।
3: मेरो त घर बनाउने ढोको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन, कस्ता पाइप धारा छिक्नुहुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
4: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छड, सिमेन्ट, पानी ट्याङ्की, कम्बट सिटहरू, मार्बल, सोमानी कम्पनीका ट्रायल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
3: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
5: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
4: सम्पर्क ग्रिसमा सप्लाई, बारगंगा बैरिया कपिल वस्तु, फोन 076550370, मोबाइल 98571713। सञ्चालक विराज कहे।
6: पाल्पा भैरव मेडिकल हल भुटवलको अत्यन्त जरुरी सूचना।
7: विगत 25 वर्षदेखि मुटु तथा छाती र छाला रोगको सफल उपचार सेवा सञ्चालन गर्दै आइरहेकोमा यही असोज 25 गतेदेखि काठमाडौँ बीएनबी हस्पिटलका हाडजोर्ने नक्सा तथा लिगामेन्ट विशेषज्ञ र आमदा अस्पतालका बाल रोग विशेषज्ञ डाक्टरद्वारा समेत बिरामी जाँच गरिने भएकोले उल्लेखित समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध छ।
6: ब्लड प्रेसर, सुगर, थाइराइड, मुटु रोग, छाती रोग, ग्यास्ट्रिक अल्सर, निमोनिया, चक्कर लाग्ने, लुटो, दाग, फुटले, दुबे, चाया, डन्डीफोर, पुरानो घाउ खटिरा, यौन दुर्बलता, सेतो पानी बग्ने, यौनाङ्गका घाउ खटिरा, कपालको रौँ झरिरहने, हाड जोड्नीका समस्याहरू, प्यारालाइसिस, जोड्नीहरू चुट्ने, नचल्ने, नसा च्यातिएको, ढाड कम्मर कुट्ने, मेरुदण्ड र घुँडाको समस्या, लिगामेन्ट च्यातिएको, भाँचिएको, हाड जोड्नीका विशेष अपरेसन र बालरोगसँग सम्बन्धित सबै समस्याहरूको विशेषज्ञ चिकित्सकहरूद्वारा जाँच तथा उपचार गरिन्छ।
7: सम्पर्क पाल्पा भैरव मेडिकल हल, श्रवणपथ, भुटवल, साझा हस्पिटलको अगाडि।
6: सम्पर्क नम्बर 071-534-905, 071-534-935।

சரி சரி.

सड़क जब चले क्या बाजार में थोड़ा थोड़ा सा देखी के

0: हो काका लखर लखर गर्दै
1: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी किन बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज बिहानै उठेर हेर बाबु यो चार नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
0: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
1: ल होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुरतिर
0: हजुर हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ साथै नयाँ मोबाइल पनि पाइन्छ अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र चार नम्बर जितपुर कपिल वस्तु प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 9846-1925 र 9855-52004
2: पनाहरू सिमानामा बाँधिँदैनन् तिमीले त नयाँ गोडेरो र सुनौला सिपेसहरू सोच्दछन्
3: हो यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी जितपुर चार नम्बर कपिल वस्तु
2: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोरा विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ जापानमा अध्ययन रोजगारीको सुनौलो ढोका उदाहरण आज सम्पर्क राख्नुहोस् युवा साथ कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
3: सम्पर्क 9849-0939 र 9876-51350 शाखा प्रबन्धक समीक्षा गौतम
4: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ट्ज

0: रसायन और केमिकल न मिसाइल शुद्ध रत्ना का स्वास्थ्य सी चितवन को अत्याधुनिक निर्मा उत्पादित शुद्ध तोरी स्वास्थ्य सी रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: अब सुन्नुहोस् श्री स्टीव रेडियो कथा भाग एक हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई 3FP550Dले एकदम बलियो गरेर बनाउनु भएको छ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भाग श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
2: युनाइटेड अस्पताल बारजिन्दा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि सब नयाँ सुविधाहरू
3: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटुलो मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार
2: हाड जोड्ने नसा तथा बाटो विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्ने सम्बन्धी समस्या हजुर भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाटो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
4: वरिष्ठ जनरल तथा नेप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
2: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्ध्याकरण सेवा महिनावारी गडबडी सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाघोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श वरिष्ठ डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
4: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
3: युनाइटेड अस्पताल बाढगङ्गा 4 छातुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-575-1038।
2: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।

0: नयाँ नेपाल निर्माणको आधार निरन्तर सुन्दै रहनुहोस् सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: क्यान्सरको सम्पूर्ण उपचार किराँतहरू सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97160025।
2: सुन चाँदीका आकर्षक डिजाइनका गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाइको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
3: पुराना सुन चाँदी साट्न, नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अब सेल सम्झनुहोस्
4: लुम्बिनी खाती सुन चाँदी पसल, बारङ्गा जितपुर कपिल वस्तु,
3: प्रुफ राइटर दिल बहादुर खाती, सम्पर्क नम्बर 98571 अर्जुन खाती, सम्पर्क नम्बर 98578 4।
5: कता हो काका लखर लखर गर्दै
6: कहाँ हुन्थ्यो बाबु? यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चढक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु।
5: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन्, कहाँ लाँदा ठिक हुन्छ होला?
6: ल होइन सँग एकजाम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
5: हजुर हाम्रा सेवाहरू,
6: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन मोबाइल फोनहरू दक्ष प्राविधिकद्वारा चिप लेभल मर्मत सुविधा उपलब्ध रहेको जानकारी गराउँछौ, साथै नयाँ मोबाइल पनि पाइन्छ। अन्य विस्तृत जानकारीको लागि सम्पर्क शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुर कपिल वस्तु, प्रोप्राइटर सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ, 98 46 19 125 र 98 75 52 00 4।
7: यो युनाइटेड हस्पिटल यही होइन र भएको, कहाँनिर साह्रो छ र बिरामी भएर कसमा खाना छैन, हस्पिटल भेटिने होइन।
8: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको, यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि। ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस्, त्यसपछि टोलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस्, त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ, त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि। अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि, अहिले त धेरै सुविधा सम्पन्न भएको छ, तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन।
9: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा। यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा, पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा, हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरू राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा, मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर पाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
8: 24 घण्टा सेवा उपलब्ध छ।
9: नभुल्नु होला
8: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200।

0: बाइक बिग्रेर हैरानै पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
1: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन न बरु।
0: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
1: पैसा नपुगेर के भयो त? बाडगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
0: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
1: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
2: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै सुन्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाणगङ्गा अटो ट्रेडर, बाणगङ्गा एक बैरिया कपिल बस्तो।
3: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाणगङ्गा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौं।
2: सम्पर्क नम्बर 076550111, 98571363 र 98019340064।
4: युनाइटेड अस्पताल बाडगङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
5: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटुलो, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
4: हार जोड्ने नसा तथा बाटो विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्ने सम्बन्धी समस्या, हड्डी भाँचिएको, रजहरू राख्ने निकाल्ने, नसा च्यातिएको लगायत बाटो विशेषज्ञ सेवा, बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म, शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
6: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठा गुठी, खोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
7: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्ध्याकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाघोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
8: वरिष्ठ एनेस्थेसियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा।
6: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म। सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
5: युनाइटेड अस्पताल बाणगङ्गा चार ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076550200, मोबाइल नम्बर 98575158।
4: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
9: सपनाहरू सिमानामा बालिँदैनन्, तिमीले त नयाँ जोडेको र सुनौला खुसीहरू खोज्दछन्।
10: हो, यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुगासा कन्सल्टेन्सी, जीत रोड 4 नम्बर, कपिल वस्तु।
9: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोलो विश्वासिलो गन्तव्य, जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ। जापानमा अर्जुङ्गा रोजगारीको न्यौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस्। युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पुरा गर्न भरपर्दो साथी।
10: सम्पर्क 98499039950 र 98 6 72 51 350। शाखा प्रबन्धक समीक्षा गौतम।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 2 बज्यो।
2: खुसीको खबर, विगत 4 दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको 4 नम्बर चितपुरमा यही श्रावण 4 गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
3: शुभारम्भको अवसरमा विशेष छुट, थप जानकारीका लागि आले डेन्टल बाढगंगा 1 जितपुर कपिल वस्तु एड्रेस नजिकै

तिम्रै हिंसा मात्र रहन्छ तिमीलाई, तिमीसँगै बाँच्नु छ मलाई, सपना छ मेरो, सुख दुःख बाँडो म तिम्रो।

गरे मैले जिन्दगी नजानी बिस्तारै बिस्तारै डाँडा भई तिमी तिम्रो थियो नराम्रो बानीले मलाई त्यो बिचार्यो तरो मनलाई तिमी फस्कायो अब तिमी नै बनाउ मेरो मन जोडो मेरो नै मोडो मेरो प्याक्स्यो लाइफ तिमी आएर मेरो लाइफ फाइट फाइट तिमीलाई कता मैले कले गरी वाइफाई कले पनि भेट तिमीलाई आम गर गाई आई लभ बटरफ्लाई या बेबी आई लभ बटरफ्लाई।

मेरो मुस्कान ले सिधा चुकिनी मलाई तिमी रक्सिनी नचाइदिनी मेरो छेउमा आएर तिमी बसिदिनी अनि बसेर मुसुक हाँसु तिमी हरेक पाइलामा तिमी सानी नानी मिठो कुरा तिम्रो निकै दामी दामी बोली जाउन अब तिमी लाँदैन मानी लाग्छ तिमी नै हो चोरो गति खानी आकाश एकदमै नसालो बोली बचन एकदमै बिस सालो सधैँ परिसा तिमी

मलाई चिनी बस्न गाह्रो सधैँ सधैँ मलाई लाग्छ पानी चिनी सधैँ मेरो मेरो सपनीमा आउने तिम्रो पानी राम्रो लाग्छ किन किन किन किन मलाई पानी तर फेरि सपनीमा किन किन किन किन किन किन जान्छु टाढा तिमी पछि आउँछ मञ्च माग्छु यो मुखीमा किने नै छु जब तिमी खुसी हुन्छु जीवनमा पहाड ल्याउँछु के जादु गरे तिमीले खन मलाई दिए सपनी बेकार लाग्छ तिमी गए अब दिन त छैन बेकार मेरो उचा जीवन भए पछि कसले भनौँ कसले सोधो कोही नसिक्न भए तिमी मात्रै याद आउँछ मन मेरो तर्की रहन्छ भोक प्यास दिलाई जान्छ रात काट्नु गाह्रो हुन्छ म पनि बोलाए कि मन मेरो तिमीलाई सोध्छ यो मनले तिमीलाई रोज्छ

I'm not going to be able to do that.

I'm not going to be able to do that.

0: कैंसर को संपूर्ण उपचार दिया सभी प्रकार का कैंसर उपचार शल्य क्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट थप जानकारीका लागि सम्पर्क नम्बर 9761000 25
1: हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी शिशको उल्लास अनि मायाको चिनो
2: अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनसानी पसल बारगंगा देवी तरा कति वस्तु
3: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
2: जय सुब्बा देउराली सुनसानी पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा देवी तरा कति वस्तु सम्पर्क नम्बर 98576 56250 र 98075

0: यदि तपाईँको सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्जवल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी जीतपुर 4 नम्बर कपिल वस्तु
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोरा विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्गचित्र कोरिनेछ जापानमा अध्ययन र रोजगारीको सुनौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस् युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
0: सम्पर्क 98499039959 र 98 6 72 51 350 शाखा प्रबन्धक समीक्षा गौतम

0: घर बनाउने भएको पनि अरूको देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम किचन टोयलेट गइसक्नु छैन। मलाई त झन् केही थाहा छैन। सस्ता पाइप धारा छेकिन्छन्, फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
1: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू, धाराका आइटम, अन्तर्राष्ट्रिय ब्रान्डका छत, सिमेन्ट, पानी ट्याङ्की, कम्बर सिटहरू, मार्बल, सोमानी कम्पनीका टाइल, होलसेल तथा फुटकर मूल्यमा बिक्री गरिन्छ।
0: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
2: सुन्नुहोस् त, हामी कहाँ टाइल, ग्रेनाइट, ड्रेन काडो, बाथ फिटिङ, सेनेटरी र मोडुलर किचन सेट सम्म उपलब्ध छ है।
1: सम्पर्क ग्रिसमा सप्लाई, बारगङ्गा बैरिया कपिल वस्तु, फोन 076-550-3317, मोबाइल 98-571-713, सञ्चालक गिरिराज गणेश।

Chad Mott.

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्ज।
1: यति बेला दिउँसोको 3 बज्यो।

0: ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
1: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-494-333 493-555।
3: भाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। उपचार खर्च तिर्न नसक्दा लमजुङकी 23 वर्षीय सुविता मिजारको शव 3 दिनदेखि अस्पतालमै रोकिएको छ। मर्सिङदी गाउँपालिका 3 मिजारलाई भदौ 31 गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो। उपचारका क्रममा सोमबार ज्यान गएको हो। शुरूमा 1.5-2 लाख खर्च लाग्ने भने पनि अस्पतालमा झण्डै 4.5 लाख रूपियाँ बिल उठेको छ। मृतकका आफन्तले अस्पतालमा 3,07,000 रूपियाँ बुझाएका छन् भने अझै 5,73,480 रूपियाँ भुक्तानी गर्न बाँकी रहेको अस्पतालले जनाएको छ। अस्पतालको बिलिङ काउन्टरका कर्मचारीका अनुसार अहिले अस्पतालतर्फ 3,50,910 रूपियाँ र अस्पतालकै फार्मेसीतर्फ 2,22,000 छ। व्यक्तिगत सम्बन्धमा आएको समस्याका कारण सोभिताले विष खाएको र उपचार खर्चमा सहयोग गर्ने प्रतिबद्धता जनाएका युवा सम्पर्कमा नआउँदा समस्या थपिएको आफन्तको भनाई छ।

0: राम्रो उपस्थिति देखिए पनि अन्यमा भने
1: प्रशंसकहरूलाई आकर्षित गर्न कठिनाई भएको छ। एथलेटिक्सका मुख्य आकर्षण मानिने पुरूष तथा महिलातर्फको 100 मिटर दौड़ खाली सीटको मार्च सम्पन्न भएको छ।

0: 13 र 51423
1: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यती एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि बाटो पर्दैन विराट मेडिकल कलेज सिटी हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट थप जानकारीका लागि सम्पर्क नम्बर 9761 00 25

0: Ей прохладу, красавица, химикал, но мы знаем. Шутка, рассказ, хвастости, четверку оттягивали сильно, упали, шутка, дурик, хвастости.
1: Reliable Agro Nepal, Public Limited Car, 3 minutes, father.
2: कता हो काका लखर लखर गर्दै
3: कहाँ हुन्थ्यो बाबु यो छोराले विदेशबाट पठाइदिएको एलईडी टिभी पनि बिग्रियो इन्भर्टर पनि त्यस्तै छ छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा खस्यो यो पनि त्यस्तै छ त्यही भएर म त आज न्यानै उठेर हेर बाबु यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर सारा चडक्क बुढाबुढी बसेर टिभी हेरौँला नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु
2: मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलाग्ने भएका छन् कहाँ लाँदा ठिक हुन्छ होला
3: लौ होइन सब एकदम शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर तथा मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर
2: हजुर हाम्रा सेवाहरू
3: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै आइफोन एन्ड्रोइड फोन

0: लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हाड जोर्नी, नसा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फेलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हाड जोर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।
0: साथै वीर अस्पताल नेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट, उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजीको माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू,
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा,
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा,
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा,
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा,
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा,
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साइटको प्रयोग,
0: फिजियोथेरापी विशेषज्ञ।

0: मेडिकल एण्ड टेक्निकल कलेज प्रणाली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्रणाली फोन 071541 र 535641।
1: कता हो काका लखन
2: लखन कहाँ हुन्थ्यो बाबु?
1: यो छोराले विदेशबाट पठाइदिएको एलइडी टिभी पनि बिग्रियो, इन्भर्टर पनि त्यस्तै छ, छोराले अमेरिकाबाट पठाइदिएको यो आइफोन के गर्दा भइमा बस्यो यो पनि त्यस्तै छ। त्यही भएर म त आज बिहानै उठेर हेर बाबु, यो 4 नम्बर जितपुरमा रहेको शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर एन्ड मोबाइल मर्मत सेन्टरमा गएर बनाएर लिएर साँझ चर्क बुढाबुढी बसेर टिभी हेरौँला, नातिले मोबाइलबाट फोन गर्ला बाउला भनेर बिहान बिहानै दौडेको छु। मेरा पनि घरका सबै इलेक्ट्रोनिक सामानहरू बिग्रेर कामै नलागिरहेका छन्, कहाँ लाँदा ठिक हुन्छ होला? ल होइन, सबैजना शैलेश्वरी इलेक्ट्रोनिक सर्भिस सेन्टर मोबाइल मर्मत केन्द्र 4 नम्बर जितपुरतिर।
3: हजुर, हाम्रा सेवाहरू
1: हामीका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत गरिनुको साथै

सञ्जय श्रेष्ठ एन्ड विजय श्रेष्ठ 98 46 19 125 र 98 75 52 004

0: गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना, विवाहको खुसी, शिशुको उल्लास अनि मायाको चिनो।
1: ती अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराले सुनसानी पसल, मार्गन्धर २ चितवरा कपिलवस्तु।
2: उचित मूल्य र आत्मीय सेवा, पुराना गहना साटेर नयाँ बनाउने सुविधा, कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी।
1: जय सुब्बा देउराले सुनसानी पसल, विश्वासले रोज्ने नाम, सौन्दर्यले चिन्ने पहिचान, मार्गन्धर २ चितवरा कपिलवस्तु। सम्पर्क नम्बर 98573 56249 र 98075 18346।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एसपी 550D ले एकदम बलियो गरेर बनाउनु भएको। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ, तर त्यसको केही दिनमा एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भाग। श्री एसई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।

0: सपना पनि जापानको गुणस्तरीय शिक्षा र उज्ज्वल भविष्यसँग जोडिएको छ भने अब तपाईँको पाइलालाई बलियो साथ दिन तयार छ सुभाषा कन्सल्टेन्सी जीतपुर 4 नम्बर कपिल वस्तु
1: नेपाल सरकार शिक्षा मन्त्रालयबाट स्वीकृति प्राप्त भरपर्दोला विश्वासिलो गन्तव्य जहाँ परामर्श मात्र होइन तपाईँको भविष्यको सही मार्ग चित्र कोरिनेछ जापानमा अध्ययन र रोजगारीको चिनौलो ढोका उगार्न आज सम्पर्क राख्नुहोस् युवाका कन्सल्टेन्सी तपाईँको जापान जाने सपना पूरा गर्न भरपर्दो साथी
0: सम्पर्क 98 4 99 0 39 59 र 98 6 72 51 350 शाखा प्रबन्धक समीक्षा गौतम

0: लफर बाइक थियो भन्दै
1: हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने फेरि पैसा छैन।
0: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउँदा होस् त्यहाँ नयाँ बाइक लिन। केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर बनाउनको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
2: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
3: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
0: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
2: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्नु, सम्झनै पर्ने ठाउँ
0: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भार्गमका एक बैरिया कपिल वस्तु।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50243, 98026 25243 र 98013 51417।
4: दसैँ आयो, नयाँ बाइक चढ्ने सोच्न हुनुहुन्छ? त्यस्तो भए यो दसैँ बनाऊ अझै विशेष।
5: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
4: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै। अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 होर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
4: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000।
7: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
8: यति बेला साँझको 6 बज्यो।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 मेगाहर्ज।
1: होइन यो भाइ कता हो लफर लफर बाइक बनाउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परेको, आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक होइन, केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन, नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा सेटअप स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्न सम्झनै पर्ने ठाउँ,
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली, भारजङ्गा एक परिया कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50243, 98026 25243 र 98013 51417।
5: दसैँ आयो, नयाँ बाइक चढ्ने सोच्न हुनुहुन्छ? त्यसो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
5: हो नि, खेल्ने हो, जित्ने हो।
6: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार, स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै। अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 पुर्रा अर्थात चन्दन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
5: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
6: केदारनाथ अटोमोबाइल प्रणाली, बारगङ्गा एक बैरिया, तपाईँको आफ्नै बजाज सोरुम।
5: सम्पर्क नम्बर 98570 50243, 98013 51417 र 98013 51423।
7: ओहो, तोहर राजा जी के बिलु टूट जाई, तोहर राजा जी के बिलु टूट जाई। बल्ल घरको पर्खाल लिपकुट गरेर सकिन लाग्यो।
8: मुस्कान छोरी, ए मुस्कान छोरी, घरको पर्खाल लिपकुट गरेर सकिएन भने
7: खेतमा काम गर्ने खेतलाहरूलाई खाजा लगिदिनु पर्ने थियो।
8: सकिनै लाग्यो आमा, लिपकुट गरेर। ए ल ल, म खाजा तयार गरेर राखिदिन्छु, लगिदिनु है त।
7: हुन्छ आमा।
8: ओहो, र यहाँ पर्खालमा त दुलो को रहेको छ?
7: माथि त छोरी दिनु पर्यो कि क्या हो?
8: पुरी दिनु पर्यो।
7: मेरो छोरी मुस्कानलाई सर्पुले टोक्यो।
8: लेर
7: न राखी, मुस्कानलाई सर्पुले टोक्यो भने
8: नाति काकी। अनि मुस्कान नाति समय शान्त भएर बस है। अरू काकी मुस्कानलाई सिधा सुताउनु नहलाइकन।
7: हुन्छ बाबु, मुस्कान सिधा भएर सुत्छ त।
8: अनि काकी, मुस्कानले लगाएको लुगा गर्दान पूर्ण पारिदिने त म पसिने गरी, अनि हातको चुरा पनि खोलिदिने त उसको टोकेको हात धेरै नचलाइकन।
7: हुन्छ बाबु। अनि सर्पले टोकेको भागमा परपर काटेर सुईले तानेर वा मुखले चुसेर भिस्को निकाल्ने हो कि?
8: हुनुहुन्न काकी, सर्पले टोकेको घाउ वरपर काट्नु बोल्नु त्यस्तै काम गर्नुहुन्न। अनि केही खुवाउनु पनि हुँदैन, पानी पनि, बुझ्नुभयो?
7: त्यसो भए झार माउरा लिएर आएर झार माउरालाई निकालेर त्यसको रस सर्पले टोकेको ठाउँमा लगाइदिन्छ बाबु?
8: त्यो पनि हुन्न काकी, घरेलु उपचार जस्तै कि झार मौरो, जङ्गली ढाका र जडीबुटी पनि प्रयोग गर्नुहुन्न, बुझ्नुभयो?
7: बुझे बाबु।
8: बरु काकी, रामेशलाई मोटरसाइकल लिएर आउनुभयो त, छिटोभन्दा छिटो साधन खोजेर एन्टी भेनम भएको स्वास्थ्य उपचार केन्द्रमा लग्न सक्यो भने मुस्कानलाई छिटो निको पार्न सकिन्छ। गइहाल्नुहोस् त तपाईँ, बरु त्यतिन्जेलसम्म हाम्रो गाउँबाट कुन एन्टी भेनम केन्द्र नजिक पर्छ भनेर statebikenepal.org वेबसाइटमा खोज्दै गर्छु।
7: हुन्छ हुन्छ बाबु।
8: डाटा अन गरेर हेर्नुपर्छ। www.cioeciemcal.org ल वेबसाइट नै खोल्यो। हाम्रो गाउँबाट चाहिँ निर्षयको स्वास्थ्य संस्थामा चाहिँ सर्वप्रथम छको उपचार गरेको रहेछ।
6: रजित बाबु, रजित बाबु, पुरो साइकल लिएर रमेश आइसक्यो।
8: ल ल ल काकी, मुस्कानलाई नहल्लाइकन म साइकलको सिटको बिचमा राख्नु त, चाँडोभन्दा चाँडो सर्वप्रथम उपचार केन्द्रमा पुर्याउन सक्यो भने मुस्कानलाई बचाउन सकिन्छ।
9: याद राख्नुहोस्, सर्पले डस्दा मोटरसाइकल स्वयंसेवी बोलाऊ, सर्पदंश उपचार केन्द्र गई ज्यान बचाऊ, वा कुनै सवारी साधन उपलब्ध नभएको अवस्थामा वेबसाइटबाट स्वास्थ्य कर्मीको फोन नम्बर पत्ता लगाई फोनबाट सुझाव दिनुहोस्।
0: त्यसै गरी मरिसकेको सर्पदेखि पनि सावधान रहनुपर्दछ। मरेको सर्पलाई हत्तपत्त छुने र चलाउने गर्नु हुँदैन। कहिलेकाहीँ मरेको भनी छानिएको सर्पले पनि टोक्न सक्छ। सम्भव भएसम्म टोक्ने सर्पको फोटो खिचेर डाक्टर अथवा स्वास्थ्य कर्मीलाई देखाउन सके उनले सर्प विषालु भए नभएको पहिचान गरी सही उपचार गर्नमा सहयोग पुग्दछ।
9: यदि समयमै उपचार गर्न सकेमा सर्पले दोषीको व्यक्तिलाई बचाउन सकिन्छ र यसबाट हुने मृत्यु दर पनि कम गर्न सकिन्छ। सर्पले दोषीको व्यक्तिलाई छिटोभन्दा छिटो उपचार केन्द्रमा लगिहाल्नुहोस्। यसले उक्त व्यक्तिको जीवन बचाउन ठूलो मद्दत गर्छ। भरपर्दो र सही जानकारी प्राप्त गर्न र नजिकको उपचार केन्द्र कहाँ छ भनी पत्ता लगाउनका लागि आधिकारिक वेबपेज www.snakebitenepal.org गई आवश्यक जानकारी लिन सकिन्छ। नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा संचार केन्द्र, विश्व स्वास्थ्य संगठन नेपाल, WWF नेपालका साथै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बद्ध सर्पदंश अनुसन्धान केन्द्र संघको सहकार्यमा रोटरी इन्टरनेशनल एवं रोटरी क्लब अफ काठमाडौँ मित्रहरूका साथसाथै विश्वभरका रोटरी फ्रेन्ड्स एवं पार्टनर क्लबहरूद्वारा जनहितका लागि प्रस्तुत सन्देश।

0: को खबर विगत चार दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
1: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बारगंगा एक जितपुर कपिल वस्तु एड्रेस बैंक नजिकै
2: क्यान्सरको सम्पूर्ण उपचार सबै प्रकारका क्यान्सर उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छ। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराट। थप जानकारीका लागि सम्पर्क नम्बर 97130025।
3: युनाइटेड अस्पताल बारडुङ्गा साथ ठाकुरापुर कपिल वस्तुमा बिरामीहरूका लागि थप नयाँ सुविधाहरू।
4: कन्सल्टेन्ट फिजिसियन डाक्टर गोविन्द रावत छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या मुटुलो मृगौला रोग पेट र आन्द्राको समस्या कलेजो थाइराइड र मधुमेह सहितका रोगहरूको पूर्ण परामर्श र उपचार।
3: हार जोड्ने नसा तथा बाटो विशेषज्ञ डाक्टर समीर खानद्वारा हार जोड्ने सम्बन्धी समस्या हजुर भाँचिएको रजहरू राख्ने निकाल्ने नसा च्यातिएको लगायत बाटो विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
5: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी हर्निया एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन स्तनमा गाँठागुठी खोका घाउ पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
6: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच डेलिभरी तथा शल्यक्रिया पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया दूरबीन प्रविधिद्वारा अपरेशन परिवार नियोजन तथा बन्धाकरण सेवा महिनावारी गडबडी सर्दोपेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार बाजोपन पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
7: वरिष्ठ डाक्टर सुमन श्रेष्ठद्वारा क्रिटिकल केयर परामर्श तथा उपचार सेवा
5: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् त मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
4: युनाइटेड अस्पताल बारगंगा साथ छातुरापुर कपिल वस्तु सम्पर्क 076-550-200 मोबाइल नम्बर 98-570-55-138।
3: अब ढुक्क हुनुहोस् विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
6: हरेक गहनामा लुटेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी त्यसको उल्लास अनि मायाको चिनो
8: अविस्मरणीय क्षणलाई अझ विशेष बनाउन आउनुहोस् जय सुब्बा देउराली सुनचाली पसल बारगंगा 2 पिपरा कपिल वस्तु।
9: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
8: जय सुब्बा देउराली सुनचाली पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगंगा 2 पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-570-56-250 र 98-075-18-346।

0: बुद्ध आवाज 89.6 MHz मा सुन्न नभुल्नु होला।
1: यति बेला साँझको 7 बज्यो।

좋아요. 쏘쏘아요. 아르케아야바 쏘쏘아요.

जोखिममा रहेका समुदायको पहुँच सुनिश्चित गर्न सरकारवालाको आग्रह। गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा निजी क्षेत्रको आशा, नयाँ सरकार निजी क्षेत्रसम्म बढ्दो चिन्ता। गिद्धलाई संरक्षण सुरक्षित र प्राकृतिक रूपमा आहार उपलब्ध गराउन नगरपालिकाको आवश्यक समन्वय गर्ने नगर प्रमुख अर्यालको फनाई। राजापानी सामुदायिक वनलाई गिद्ध संरक्षण क्षेत्र बनाइदे। कांग्रेसको पन्ध्रौं महाधिवेशन, कपिलवस्तुका तीनवटै क्षेत्रमा 85

0: 胞。
1: यही श्रावण चार गते देखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
2: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जीतपुर कपिलवस्तु एड्रेस ठीक नजिकै।
1: यो बाइक बिग्रेर हैरानै पार्यो। जति बेला इन्सुरेन्स गर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
3: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
1: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
3: पैसा नपुगेर के भयो त? बाढगंगा अटो टेरसमा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
1: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
3: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
4: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगंगा अटो ट्रेडर, बाढगंगा एक बैरिया कपिल वस्तु।
1: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा। बाढगंगा अटो ट्रेडर, पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
4: सम्पर्क नम्बर 0765501111, 9855703363 र 9809043064।

विशेषज्ञ तथा लैंगिक उत्तरदायित्व पूर्व सूचना प्रणालीको विकास र प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा सरकारवालाले जोड़ दिएका छन्। उत्थानशील अनुकूल तथा समावेशी नेपाल ऋण परियोजना अन्तर्गत प्रेरणा संस्थाले मंगलबार दाङको भालुबाङमा आयोजना गरेको प्रदेश स्तरीय समावेशी योजना तर्जुमा कार्यशालामा सहभागी सरकारवालाहरूले पूर्व सूचना प्रणाली सबै समुदायको पहुँचमा पुग्न नसक्दा विपदका बेला ठूलो जनधनको क्षति हुने गरेको बताएको हुन्। कार्यक्रममा सहभागीहरूले विपदको जोखिममा रहेका संकटासन्न सीमान्तकृत तथा अपाङ्गता भएका व्यक्ति लगायत सबै समुदायलाई लक्षित गरी पूर्व सूचना प्रणाली निर्माण गर्नुपर्नेमा जोड़ दिएका छन्। सामाजिक विकास मन्त्रालय लुम्बिनी प्रदेशको समन्वय तथा बेलायत सरकारको आर्थिक सहयोगमा आयोजित कार्यशालाको उद्देश्य उच्च जोखिममा रहेका संकटासन्न तथा सीमान्तकृत समुदायको पूर्व प्रतिकार्य जलवायु उत्थानशीलता र अनुकूल क्षमता अभिवृद्धि गर्नु रहेको आयोजनाले जनाएको छ। परियोजना मधेस र लुम्बिनी प्रदेशमा सञ्चालन हुँदै आएको छ। शिक्षा तथा सामाजिक विकास निर्देशनालयका महानिर्देशक दिवाकर भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ऋण परियोजनाका पूर्व सूचना तथा पूर्व कार्यक्रम संयोजक समिति पौडेलले लुम्बिनी प्रदेशमा परियोजनाले हासिल गरेको उपलब्धि समावेशिता क्षेत्रमा भएका काम तथा अपाङ्गता परीक्षण शिविरबाट प्राप्त तथ्याङ्क बारे जानकारी गराउनु भएको थियो। त्यस्तै प्रेरणा संस्थाका कार्यकारी निर्देशक हरि खनालले नीति संरचनाको अवलोकन विपद जोखिम न्यूनीकरण तथा आपतकालीन योजना समावेशीकरण कार्यान्वयन अन्तर पहुँचयोग्य संचार सुरक्षित आश्रय तथा आपतकालीन संयन्त्र लगायतका विषयमा प्रस्तुति गर्नु भएको थियो। कार्यशालामा सरकारी तथा गैर सरकारी संघ संस्था विभिन्न सरकारवाला निकाय तथा संचारकर्मी सहित 35 जनाको सहभागिता रहेको थियो। कार्यक्रमको संचालन अपाङ्गता तथा समावेशीकरण संयोजक रामचन्द्र चौधरीले गर्नुभएको दाङबाट हाम्रा सहकर्मी सन्तोष कुमार गुप्ताले जानकारी दिनुभएको छ। मुलुकको पर्यटन तथा हवाई पूर्वाधार विस्तारका लागि राज्यले धेरै लगानीमा निर्माण गरेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित अन्तर्राष्ट्रिय उडानका पर्खाईमा रहेको छ। विमानस्थल निर्माण सम्पन्न भई संचालनमा आएको 4.5 वर्ष पुग्न लागिसक्दा समेत नियमित अन्तर्राष्ट्रिय उडान हुन नसक्दा विमानस्थलको भविष्यलाई लिएर रूपन्देहीको निजी क्षेत्र र स्थानीय बासिन्दामा पुनः चिन्ता बढ़ेको छ। विमानस्थललाई केन्द्रमा राखेर होटल पर्यटन यातायात तथा विभिन्न उद्योग व्यवसायमा ठूलो लगानी गरेका व्यवसायीले नियमित अन्तर्राष्ट्रिय उडानका लागि पटक पटक सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्। प्रधानमन्त्री पर्यटन मन्त्री संघीय सांसद तथा सम्बन्धित मन्त्रालय र निकाय समक्ष ज्ञापन पत्र छलफल धरना र आन्दोलन मार्फत माग राख्दै आए पनि अपेक्षित परिणाम नआएको व्यवसायको गुनासो रहेको छ। राज्यले करिब 35 अर्ब लगानी गरेर निर्माण गरेको विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा निजी क्षेत्रको लगानी समेत जोखिममा परेको व्यवसायीले बताएका छन्। विमानस्थल सञ्चालनमा आउने अपेक्षामा भइरहवा र आसपासका क्षेत्रमा होटल पर्यटन पूर्वाधार यातायात तथा अन्य व्यवसायमा ठूलो लगानी भए पनि नियमित हवाई सम्पर्कको अभावमा त्यहाँ अपेक्षित प्रतिफल लिन नसकिएको उनीहरूको भनाइरहेको छ। पोखरा अन्तर्राष्ट्रिय उडान शुरू भएपछि भइरहवाका व्यवसायमा पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः नियमित उडान शुरू हुने अपेक्षा बढ़ेको छ। लुम्बिनी बुद्ध जन्मस्थल हुनका साथै पश्चिम नेपालका प्रमुख पर्यटकीय गन्तव्यसँग जोड़िएको क्षेत्र भएकाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई नियमित अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोड्न सके त्यसको प्रभाव लुम्बिनीको पर्यटनसँगै रूपन्देही उद्योग व्यापार र सेवा क्षेत्रमा समेत पर्ने व्यवसायको अपेक्षा छ। बारगंगा नगरपालिका 3 स्थित राजापानी सामुदायिक वनलाई गिद्ध संरक्षण क्षेत्रका रूपमा विकास गर्ने पहल अघि बढ़ाइएको छ। गिद्धको संरक्षणसँगै वातावरणीय सन्तुलन कायम गर्ने उद्देश्यले सामुदायिक वन क्षेत्रमा गिद्धका लागि सुरक्षित वासस्थान तथा आहारको व्यवस्था गर्ने तयारी गरिएको हो। राजापानी सामुदायिक वनका पूर्वाध्यक्ष
ढाका राम अधिकारीका अनुसार वन क्षेत्रमा गिद्धाका लागि हालसम्म 142 गुड़ निर्माण गरिएको छ। गुड़ निर्माणसँगै गिद्धलाई आवश्यक आहार उपलब्ध गराउने विषयमा समेत पहल भइरहेको उहाँले बताउनु भएको छ। वनका अध्यक्ष सीता पौडेले नगरपालिकाको काममा सामुदायिक वन सहयोगी बन्न खोजेको बताउनु भएको छ। गिद्धले वातावरणमा रहेका व्यर्थ पशु तथा जैविक पदार्थ हटाएर सरसफाई कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसको संरक्षणमा स्थानीय समुदाय सामुदायिक वन र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको भनाई छ। कार्यक्रममा बाणगंगा नगरपालिकाका नगर प्रमुख चक्रपाणी अर्याले नगर क्षेत्रमा सञ्चालनमा रहेका गौशालामा मरेका चौपाईलाई गिद्धको आहारका रूपमा राजापानी सामुदायिक वन क्षेत्रमा उपलब्ध गराउने बताउनु भयो। त्यस्तै बाणगंगा नगरपालिकाका कार्यपालिका सदस्य कृष्ण विकले मृत पशु व्यवस्थापनका लागि नगरपालिकाले सहयोग गर्नुपर्ने बताउनु भएको छ। गिद्धलाई प्रकृतिको सरसफाईकर्ता तथा वातावरणीय सन्तुलन कायम गर्ने महत्वपूर्ण पंक्षीका रूपमा चिनिन्छ। तर आहारको अभाव, वासस्थानमा आएको परिवर्तन, विषादी तथा अन्य मानवीय गतिविधिका कारण गिद्ध संरक्षण चुनौतीपूर्ण बन्दै गएको संरक्षण कर्मीहरूले बताउँछन्। राजापानी सामुदायिक वनका गिद्धका लागि गुड़ निर्माण र आहार व्यवस्थापनको पहलसँगै स्थानीय तहको सहयोग समेत जुट्न थालेपछि यस क्षेत्रलाई गिद्ध संरक्षणको नमूना क्षेत्रका रूपमा विकास गर्ने प्रयास अघि बढ़ेको छ। स्थानीय समुदायको सहभागिता र नियमित आहार व्यवस्थापनले गिद्धको संरक्षणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत कपिलवस्तुका तीनवटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा 85 महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका छन्। क्षेत्र नम्बर 1 33, क्षेत्र नम्बर 2 19 र क्षेत्र नम्बर 3 33 महाधिवेशन प्रतिनिधि निर्विरोध निर्वाचित भएका हुन्। क्षेत्रीय महाधिवेशनबाट महिला, खुल्ला, युवा, श्रमिक, पेशागत, विज्ञ, दलित, मधेसी, मुस्लिम, थारू, अल्पसंख्यक, अपाङ्गता तथा अन्य समावेशी समूहबाट प्रतिनिधि चयन भएका छन्। क्षेत्र नम्बर 1 33, क्षेत्र नम्बर 2 19 र क्षेत्र नम्बर 3 33 गरी तीनवटै क्षेत्रमा गरी 85 निर्विरोध चयन भएका छन्। प्रतिनिधिहरूमा महिला तथा युवाको सहभागितासँगै विभिन्न समुदाय र समावेशी समूहलाई समेत समेटिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको विवरण अनुसार सबै क्षेत्रमा उम्मेद्वारी बीच प्रतिस्पर्धा नभएपछि प्रतिनिधिहरू निर्विरोध निर्वाचित भएका हुन्। यससँगै कपिलवस्तुबाट नेपाली कांग्रेसको 15 महाधिवेशनमा सहभागी हुने महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया पूरा भएको छ। यसअघि कपिलवस्तुका 6 प्रदेश सभा क्षेत्रमा पनि क्षेत्रीय सभापति निर्विरोध निर्वाचित भएका थिए। महाधिवेशन प्रतिनिधि र क्षेत्रीय नेतृत्व निर्विरोध चयन भएसँगै कपिलवस्तु कांग्रेसको महाधिवेशन सम्बन्धित क्षेत्रीय निर्वाचन प्रक्रिया अघि बढ़ेको छ। शिवराज नगरपालिका क्षेत्रभित्र सञ्चालित बेकरी उद्योगहरूको अनुगमनका क्रममा सरसफाई तथा खाद्य स्वच्छता सम्बन्धी न्यूनतम मापदण्ड पूर्ण रूपमा पालना नभएको पाइएको छ। नगरपालिकाले गरेको अनुगमनका क्रममा केही बेकरी उद्योगमा सरसफाईका आवश्यक मापदण्ड पूरा नभएको भेटिएपछि उद्योगीहरूलाई सचेत गराउँदै सुधारका लागि 1 समय सीमा दिएको छ। अनुगमनका क्रममा उद्योग परिसरको सरसफाई, खाद्य वस्तु उत्पादन तथा भण्डारणको अवस्था लगायतका विषयमा निरीक्षण गरिएको जनाइएको छ।

सार्वजनिक सुनवाई गरिएको छ। सुनवाईमा नागरिकले न्यायिक समितिको काम कार्यवाही लक्षित वर्गका लागि विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन र योजना निर्माणमा जनप्रतिनिधिको भूमिका बारे प्रश्न उठाएका छन्। सहभागीले न्यायिक समितिमा हालसम्म परेका 46 उजुरीको अवस्था, नागरिकको पहुँच तथा समितिको कामप्रति विश्वास र विश्वसनीयता बारे जानकारी मागेका थिए। न्यायिक समितिको काम निष्पक्ष, पारदर्शी र नागरिक मैत्री बनाउनु पर्नेमा उनीहरूले जोड़ दिएका छन्। महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायका लागि सञ्चालन भइरहेका कार्यक्रमको प्रभावकारिता, बजेट कार्यान्वयन र लक्षित समुदायको सहभागिता बारे समेत प्रश्न गरिएको थियो। महिला तथा बालबालिका शाखाकी सरोजा चौधरीले महिला तथा बालबालिकाको क्षमता विकास र नेतृत्व अभिवृद्धिका लागि सेप तथा नेतृत्व सम्बन्धी तालिम सञ्चालन भइरहेको बताउनु भएको छ। सामाजिक विकास शाखाका प्रमुख तथा वरिष्ठ प्रशासकीय अधिकृत पदमराज श्रेष्ठले आवश्यकता पहिचान गरी सेप विकास, क्षमता अभिवृद्धि तथा आय आर्जनसँग जोड़िएका कार्यक्रम सञ्चालन गरिएको बताउनु भएको छ। प्रमुख प्रशासकीय अधिकृत विनय कुमार श्रीवास्तवले लैंगिक उत्तरदायित्व तथा समावेशी शासनलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र बजेट निर्माण गरिने बताउनु भएको छ। उहाँले न्यायिक प्रक्रियालाई निष्पक्ष, पारदर्शी र पहुँचयोग्य बनाउँदै नागरिकका गुनासा तथा विवादको प्रभावकारी समाधान मार्फत न्यायिक समितिप्रतिको विश्वास बढ़ाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। तपाईले सामुदायिक रेडियो आवाजको बुद्ध खबर सुनिरहनु भएको छ। बुद्ध खबरमा अन्य खबर पनि बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला। विश्रामपछि बुद्ध खबरमा तपाईलाई पुनः स्वागत छ। अब बाँकी खबर। कपिलवस्तुको बाणगंगा नगरपालिका 4 ठाकुरापुर स्थित श्री चण्डेश्वरी नवदुर्गा भवानी मन्दिरमा श्रीमत देवी भागवत ज्ञान महायज्ञसँगै आध्यात्मिक उत्सव आयोजना हुने भएको छ। नवनिर्मित मन्दिरमा दुर्गा भगवतीको प्राण प्रतिष्ठा तथा अक्षय कोष स्थापना गर्ने उद्देश्यले असोज 25 गतेदेखि कार्तिक 3 गतेसम्म महायज्ञ सञ्चालन गर्न लागि आयोजक चण्डेश्वरी दुर्गा मन्दिर व्यवस्थापन समितिले जनाएको छ। महायज्ञमा भक्तजन, धर्मप्रेमी, समाजसेवी, बुद्धिजीवी तथा धार्मिक आस्थावान व्यक्तिलाई सहभागी भई पुण्य लाभ लिन आयोजक समितिले निमन्त्रणा गरेको छ। जहदी स्थित रक्षा बाबा स्थानीयवासीको आस्थाको केन्द्र बन्दै गएको छ। कपिलवस्तु नगरपालिका 11 पर्ने रक्षा बाबाको मन्दिरले यहाँ बसोबास गर्ने मानव तथा पशु पक्षीको रक्षा गर्ने देवताका रूपमा मानिने रक्षा बाबालाई लिने गरिएको छ। फाकल पूरा भएपछि रक्षा बाबालाई दूध, घिउमा पकाएको रोटी, फलफूल लगायतका सामग्री चढ़ाउने परम्परा रहेको छ। रक्षा बाबा स्थलमा स्थानीय देवता रक्षा बाबाको विशाल मूर्ति स्थापना गरिएको छ। संघीय राजधानी काठमाडौँलाई जोड्ने पृथ्वी र विपी

0: राजमार्ग सञ्चालनमा आएका छन्। लगातारको वर्षा पछिको बाढ़ी पहिरोले अवरूद्ध दुवै राजमार्ग अन्तर्गत विभिन्न खण्डको मरमतपछि नियमित गाड़ी सञ्चालनमा आउन थालेका हुन्। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार पृथ्वी राजमार्गबाट ठूला मालवाहक सहित सबै गाड़ी चल्न थालेका छन्। जोखिमयुक्त ठाउँमा प्रहरी परिचालन गरेर व्यवस्थापन भइरहेको छ। यस्तै पहिरो र लेदो हटाउनुका साथै रोशी खोलाको बाढ़ीले फत्किएको ठाउँहरूमा मरमत गरेपछि बीपी राजमार्ग पनि पुनः सञ्चालनमा आएको छ। संघीय राजधानीबाट पूर्वतर्फ जाँदा भुकुण्डी बेसीदेखि नेपाल थोकसम्म 25 किलोमिटर सड़क अवरूद्ध भएको थियो। बीपी राजमार्गका चौकी डाँडा रोशनी गाउँपालिकामा घुमाउने र एक नम्बर पुल आसपास सड़क बगेकाले थोरै ठाउँमा एकतर्फी गाड़ी सञ्चालन भइरहेको भए पनि नियमित यात्रामा समस्या भइरहेको प्रहरीले जनाएको छ। गुल्मीको रेसुङ्गा नगरपालिका 10 सिमीचोरमा सड़क भाँसिएपछि रेसुङ्गा विमानस्थल सड़क खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। सड़क भाँसिँदा रेसुङ्गा विमानस्थलसँगै तमगास सिमीचोर राङवास हुँदै रिडी जाने सड़क समेत प्रभावित भएको छ। सिमी चोरमा करिब 80 किलोमिटर पक्की सड़क भाँसिएपछि उक्त सड़क खण्डमा यातायात सञ्चालन हुन सकेको छैन। मोटरसाइकल समेत जोखिम मोलेर मुस्किलले आवतजावत गरिरहेका छन्। सड़क भाँसिएपछि 1 करोड़ भन्दा बढ़ीको क्षति भएको प्रारम्भिक अनुमान रहेको छ। दाङमा वर्षासँगै आएको हावाहुरीका कारण 4 बिघा जग्गामा लगाइएका करिब 2000 केराका बोट ढलेका छन्। हावाहुरीले केराका बोट ढल्दा करिब 14 लाख रूपियाँ बराबरको क्षति भएको छ। घुराई उपमहानगरपालिका 12 रतनपुरमा असोज 8-9 गते वर्षासँगै आएको हावाहुरीले केरा बारीमा ठूलो क्षति पुर्याएको किसान होमबहादुर केसीले बताउनु भएको छ। पछिल्लो समय किसान सूचीकरण अभियानले तीव्रता पाएको कृषि वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार किसान सूचीकरणलाई अनिवार्य रूपमा कार्यान्वयन गर्न थालिएसँगै पछिल्लो चरणमा मात्रै करिब 3 लाख थप किसान प्रणालीमा दर्ता भएका छन्। नयाँ किसान थपिएसँगै देशभर सूचीकृत किसानको कुल संख्या 26,79,000 पुगेको मन्त्रालयले जनाएको छ। यिनै खबरसँगै हामी साँझ 7 बजेको बुद्ध खबरको अन्त्यमा छौं, तर खबरबाट विदा लिनुभन्दा पहिले प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक। लुम्बिनीमा समावेशी तथा लैंगिक उत्तरदायित्व पूर्व सूचना प्रणाली विकासमा जोड़, विपद जोखिममा रहेका समुदायको पहुँच सुनिश्चित गर्न सरकारवालाको आग्रह। गौतम बुद्ध विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्षामा निजी क्षेत्रको आशा नयाँ सरकारतिर, प्याटनदेखि परदेशको निजी क्षेत्रमा बढ़दो चिन्ता। गिद्धालाई सुरक्षित र प्राकृतिक रूपमा आहार उपलब्ध गराउन नगरपालिकाले आवश्यक समन्वय गर्ने नगर प्रमुख अनिलको भनाई। राजापानी सामुदायिक वनलाई गिद्ध संरक्षण क्षेत्र बनाइदै। कांग्रेसको 15 महाधिवेशन कपिलवस्तुका 3 क्षेत्रमा अवगरण, एक साताभित्र सरसफाई मापदण्ड पूरा गर्न निर्देशन। र बालगंगामा स्वच्छ चुनाका लागि आवेदन खुल्ला, प्रारूपत्र फारम भर्न आग्रह। लैङ्गिक उत्तरदायित्व शासनका लागि कपिल वस्तु हवस्त। ब्रान्चको 99 बिन्दु समेगासँग वेबसाइट www.budawatch.com, हाम्रो पात्र बुदावाच मीडिया ग्रुपको फेसबुक पेज मार्फत विश्वभरिकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको बुद्ध खबर सकियो। थप सूचना र जानकारीका लागि रेडियो बुदावाच सुन्दै राख्नुहोला। प्रविधिमा साथ दिने जगतलाई धन्यवाद दिँदै सभा पनि विदा हुन्छु। नमस्कार।
1: डाक्टर गोविन्द रावत, छाती तथा श्वास प्रश्वास सम्बन्धी समस्या, मुटु रोग, मृगौला रोग, पेट र आन्द्राको समस्या, कलेजो, थाइराइड र मधुमेह सहित चार रोगहरूको पूर्ण परामर्श र उपचार।
2: हाड जोड्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर समीर खानद्वारा हाड जोड्नी सम्बन्धी समस्या, हजुर भाँचिएको र झोर राख्ने निकाल्ने, नसा च्याकिएको लगायत बाथ रोग विशेषज्ञ सेवा बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म शनिबार बाहेक प्रत्येक दिन परामर्श तथा उपचार सेवा उपलब्ध छ।
3: वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सन्तोष पौडेलद्वारा यस युनाइटेड अस्पतालमा विशेषज्ञ शल्य चिकित्सा तथा परामर्श सेवा उपलब्ध रहेको छ। पित्त थैलीमा पत्थरी, हर्निया, एपेन्डिक्स आदिको दूरबीन प्रविधिद्वारा अपरेशन, स्तनमा गाँठागुठी, फोका, घाउ, पाइल्स तथा अन्य शल्यक्रिया सम्बन्धी समस्या भएका बिरामीहरूले शनिबार बाहेक प्रत्येक दिन 10 बजेदेखि 5 बजेसम्म विशेषज्ञ डाक्टरसँग परामर्श तथा आवश्यक उपचार सेवा लिन सक्नुहुनेछ।
4: वरिष्ठ प्रसूति तथा महिला रोग विशेषज्ञ ल्याप्रोस्कोपी सर्जन डाक्टर सन्देश आचार्यद्वारा गर्भवती महिलाको नियमित जाँच, डेलिभरी तथा शल्यक्रिया, पाठेघर सम्बन्धी सम्पूर्ण शल्यक्रिया, दूरबीन प्रविधिद्वारा अपरेशन, परिवार नियोजन तथा बन्धाकरण सेवा, महिनावारी गडबडी, सर्दो पेट दुख्ने तथा फोहोर पानी बग्ने समस्याको उपचार, बाजोपन, पाठेघरको क्यान्सरको जाँच तथा परामर्श।
3: अन्य ओपिडी सेवा शनिबार बाहेक प्रत्येक दिन बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म सुन्नुहोस् मेडिकल अफिसर डाक्टर योगेन्द्र थापा र डाक्टर रोशन कुमार यादवद्वारा 24 घण्टा इमर्जेन्सी सेवा उपलब्ध छ।
1: युनाइटेड अस्पताल कार्यङ्गा 4 ठाकुरापुर कपिल वस्तु, सम्पर्क 076-550-200, मोबाइल नम्बर 98-570-55-138।
2: अब ढुक्क हुनुहोस्, विशेषज्ञ डाक्टरको सल्लाह लिनुहोस् युनाइटेड अस्पतालमै।
5: यो बाइक बिग्रेर हैरानी पार्यो, जति बेला इमर्जेन्सी पर्छ त्यति बेलै बिग्रिन्छ। यो बाइक बनाउँदा बनाउँदा त नयाँ बाइक किन्ने पैसा पनि खर्च भइसक्यो होला।
6: अब फेरि बनाउनमै पैसा खर्च नगर, नयाँ बाइक किन नगरू।
5: नयाँ बाइक त किनौला, तर नयाँ बाइक किन्ने पुरै पैसा पुग्दैन।
6: पैसा नपुगेर के भयो त? बाढगङ्गा अटो ट्रेडर्समा सजिलो किस्ताबन्दीको सुविधा छ, अनि तिम्रो पुरानो बाइकको पनि आकर्षक मूल्याङ्कन सहित एक्सचेन्ज हुन्छ।
5: ए हो र, त्यसो भए अब पुरानो बाइक एक्सचेन्ज गरेर नयाँ टिभीएस बाइक चढ्नु पर्यो।
6: हो नि, आकर्षक टिभीएस बाइक तथा स्कुटी मध्ये एउटा छान, सजिलो इएमआईमा नयाँ टिभीएस लैजाऊ।
7: हजुर, नयाँ टिभीएस बाइक तथा स्कुटीका लागि आजै पुग्नुहोस् टिभीएसको आधिकारिक विक्रेता बाढगङ्गा अटो ट्रेडर, बाढगङ्गा 1 बैरिया कपिल वस्तु।
8: तपाईँको पुरानो बाइकको आकर्षक मूल्याङ्कन सहित एक्सचेन्जको सुविधा, मर्मत तथा सर्भिसिङमा अनुभवी प्राविधिकको दक्ष सेवा, कम्पनीकै ओरिजिनल पार्ट्सको भरोसा, बाढगङ्गा अटो ट्रेडर। पुरानो झन्झट छोडौ, नयाँ टिभीएस चढौ।
7: सम्पर्क नम्बर 076-550-111, 98-570-131-363 र 98-019-43-064।
9: लुम्बिनी प्रदेशवासीका लागि अत्यन्तै जरुरी सूचना।
10: जल तथा मौसम विज्ञान विभागको विशेष मौसम बुलेटिन अनुसार 2083 साल असोज 9 गतेदेखि 11 गतेसम्म लुम्बिनी प्रदेशका विभिन्न स्थानमा हावाहुरी, मेघगर्जन तथा चट्याङ सहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको छ। यस अवधिमा बाढ़ी, पहिरो, दुबान तथा अन्य विपत्का घटना हुन सक्ने जोखिम रहेकाले सम्पूर्ण प्रदेशवासीलाई विशेष सतर्कता अप्नाउन अनुरोध गरिन्छ। भारी वर्षाका कारण नदी, खोला तथा डुल्टामा पानीको बहार अचानक बढ़न सक्छ। तल्लो तथा डुबान सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकले विशेष सावधानी अप्नाउनुहोस्। चट्याङ र मेघगर्जनका समयमा खुला स्थान, खेतीबारी, नदी तथा खोला किनारमा नबस्नुहोस्। सकेसम्म घरभित्र सुरक्षित स्थानमा रहनुहोस्। अनावश्यक यात्रा नगर्नुहोस्। मौसम सम्बन्धी सूचना तथा चेतावनीलाई नियमित रूपमा ध्यान दिनुहोस् र स्थानीय प्रशासन, सुरक्षा निकाय तथा सम्बन्धित निकायले जारी गरेका निर्देशनको पालना गर्नुहोस्।
6: अनुरोध, लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालय, राप्ती उपत्यका, देउखुरी।
11: खबर विगत चार दशकदेखि भुटवलमा निरन्तर सेवा दिँदै आइरहेको आले डेन्टल अब कपिल वस्तुको चार नम्बर जितपुरमा यही श्रावण चार गतेदेखि शुभारम्भ भई सञ्चालनमा आइरहेको छ।
12: शुभारम्भको अवसरमा विशेष छुट थप जानकारीका लागि आले डेन्टल बाढगंगा एक जितपुर कपिल वस्तु एड्रेस नजिकै

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़िरहेको प्रधानमन्त्रीको भनाई, पूर्वाधार निर्माणका लागि प्रधानमन्त्रीद्वारा इन्जिनियरहरूसँग छलफल, कुनै योजना नीति तथा सुझावका लागि प्रधानमन्त्री कार्यालयमा सिधै सम्पर्क गर्न सकिने,
1: पूर्वाधार स्तर के हो होइन, सबभन्दा नेटवर्क पूर्वाधार कसो अगर चालो छ, हामी कसो अगर गर्नुपर्छ भन्ने कुरामा समग्र सबै इन्जिनियरहरूले आफ्नो धारणाहरू राख्नुभयो।
0: राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित, कैदमाफी, नगद कट्टा, आम माफी, सामुदायिक सेवा, कारागार व्यवस्थापन लगायतका विषयमा विद्यमान ऋण तथा कानून संहितामा संशोधन गर्न माग,
2: ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोटे गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
0: सल्यानमा स्ट्रक टाइफसको संक्रमण तीव्र रूपमा फैलियो, विज्ञ टोली त्यहाँ जाने, रोग पहिचानमा जोड़ दिनुपर्ने, बच्नका लागि शरीर ढाक्ने कपड़ा लाउन विज्ञको सुझाव,
3: अलिक अग्लो झारपातहरूमा बढ़ी हुने भएको हुनाले त्यो हामीले अलिकति जुन कपड़ा भनौँ हामीले शरीर ढाक्ने खालको कपड़ा लगाउनुले जुन जरुरी छ।
0: र विशौं एसियन खेलकुदमा काँस्य जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फिर्ता, पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि गण्डकीको लगातार दोस्रो जित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: विदेश जाने सपना बोकेका बेरोजगार युवा युवतीलाई आकर्षक तलबको प्रलोभन देखाएर विभिन्न आश्वासन दिएर ठगी गर्ने व्यक्तिहरू नै खुला शत्रुको आगमा जोगिएका छन्। अन्यलाई फेरि खुवाउने काममा उनीहरू लागेको देखिन्छ। विभिन्न देश पठाइदिन्छु भनेर लाखौं रूपियाँ उठाउने अनि केही समयपछि फेरि साई झुकाएर सम्पर्क विहीन हुने समस्या धेरैतिर छ। यसलाई नियन्त्रण गर्न सबैको सहयोग आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सल्यानमा स्ट्रक टाइफसको संक्रमण तीव्र रूपमा फैलिएपछि विज्ञ टोली जाने भएको छ। दार्मा गाउँपालिकामा कुनै पोखिएको संक्रमण अहिले जिल्लाका 7 पालिकासम्म फैलिएको छ। स्वास्थ्य कार्यालयले सञ्चालन गरेका शिविरमा मात्रै 2400 भन्दा बढ़ीको परीक्षण गर्दा 472 जनामा स्ट्रक टाइफस संक्रमण पुष्टि भएको छ। जिल्लामा प्रकोपका रूपमा संक्रमण फैलिन थालेपछि थप विज्ञ सहितको टोली बोलाइएको सल्यान प्रमुख जिल्ला अधिकारी वन्दना कुमार केसीले सीआईएनसँग बताउनुभयो।
6: खासमा अब अहिलेसम्मको अवस्था हेर्दाखेरि चाहिँ संख्यात्मक अनुपात चाहिँ घटेको छ संक्रमणको। अब हिजोसम्मको हेर्नुहुन्छ भने टोटलमा 480 जनामा लगभग देखिया छ। उहाँहरूको भनाइअनुसार चाहिँ 10 दिनभित्रमा यो अन्डर कन्ट्रोल हुन्छ भन्ने कुरा छ र यसको लागि हामीले विशेष हेर्नुपर्छ भनेर आज मात्रै हाम्रो नेपालगंज आइसकेका छ स्वास्थ्य विभागबाट देखिएको टोली। त्यो अब भोलि बिहान 12 बजीसम्म हाम्रो सबभन्दा पहिला देखिएको दारमा गाउँपालिकामा 12 बजीसम्म टिम पुग्छ। खासै अब डरलाग्दो अवस्था छैन, अनुपात घटिरहेछ, स्वास्थ्य कर्मीहरू सबै हुनुहुन्छ, औषधिको सप्लाई पनि राम्रो छ। अब उहाँहरूको भनाइमा चाहिँ यो नियन्त्रणमा छ, त्यस्तो डरलाग्दो अवस्था छैन भन्ने रहेको छ।
5: संक्रमणका कारण दार्मा गाउँपालिकामा मात्र 8 जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा 1 महिला, 1 बालक र 6 पुरूष छन्। स्वास्थ्य कर्मीका अनुसार मृतक मध्ये अधिकांश वृद्ध रोगी र ज्येष्ठ नागरिक छन्। हामीले स्ट्रक टाइफस के हो, यसबाट बच्न के गर्ने भन्ने विषयमा सर्वरोग विशेषज्ञ डाक्टर शेरबहादुर खुनलाई सोधेका छौं।
3: अब स्क्रब टाइफसको कुरा गर्दाखेरि उपचार अति सरल छ। अब यो अहिले सल्यानमा जुन तरिकाले फैलिरहेको छ आफैमा एउटा अलिकति सायद हामीले धेरै कुराहरू जानकारीमा नल्याएर पनि होला, तर यसको यदि उपचार हेर्ने हो भने चाहिँ एउटा सामान्य एन्टिबायोटिक हामीले प्रयोग गर्छौँ र हामीले यदि छिटोभन्दा छिटो यसको पहिचान गर्न सक्यौँ भने त्यो भनेको अब हामीले आर्टिफिकेटहरू पनि प्रयोग गर्न सक्छौँ। जसले गर्दाखेरि अहिले पहिले गएर ठाउँमा यो देखियो त्यो सम्भावना बढेर जाने भयो। एउटा सामान्य एउटा एन्टिबायोटिक एक हामीले दिन सक्यो भने पूर्ण रूपमा दिएको भाग जान्छ। त्यसले गर्दा स्ट्रक टाइफस पहिचान गर्न सर छ र लक्षणको आधारमा पनि हामीले गर्न सक्छौँ र उपचार एकदमै सरल छ। यसको लागि चाहिँ हामीले छिटो पहिचान गर्नुपर्छ र हामीले एन्टिबायोटिक प्रयोग गर्यो भने पूर्ण रूपमा निको भएर पनि जान्छ। त्यो उपायमा विशेष गरेर यो दिनमा अलिकति यो जुन अनुसार आउने वातावरण सृजना गर्नु भएन र यो अलिक अग्लो झारपातहरूमा बढी हुने भएको हुनाले त्यो हामीले अलिकति कपडा भनौँ हामीले शरीर ढाकिएको कपडा लगाउनु एकदम जरुरी छ। गाउँ घरतिर खास गरी दाउरा गर्दाखेरि पनि बढी मात्रामा त्यसतिर बढी गरेको चाहिँ हामीले पाउँछ तर यो हिँड्ने सहरमा हुँदैन भन्ने कुरा चाहिँ होइन। यसमा चाहिँ हामीले बस्नको लागि चाहिँ खास भन्यो भने चाहिँ कपडा पूर्ण रूपमा शरीर ढाकिने नै लगाउनु पर्छ भन्ने हो। त्यति गर्न सक्यो भने चाहिँ हामीले यो तर यसको लागि अब एउटा जनशिक्षा पनि एकदम महत्त्वपूर्ण छ र सरकार भनौँ सम्बन्धित निकायहरूमा जानकारीहरू चाहिँ पर्याप्त मात्रामा दिनुपर्छ भन्ने मलाई त्यति गर्न सक्छ भने हामीले अहिले पहिला जति प्रोत्साहनलाई छिटोभन्दा छिटो रोक्न सक्दछौँ भन्ने चाहिँ मलाई लाग्छ।
5: प्रधानमन्त्री बालेन्द्र शाह बालेनले नेपालमा रासायनिक मल कारखाना खोल्ने दिशामा सरकार अगाडि बढिरहेको बताउनु भएको छ। आज इन्जिनियरिङ पृष्ठभूमिका सांसदहरूसँग सिंहदरबारमा भएको सभामा प्रधानमन्त्री शाहले मल कारखाना स्थापनाका लागि सरकारले चाँडै प्रस्ताव आह्वान गर्ने तयारी गरेको बताउनु भएको थियो। छलफलमा सांसदहरूले बाढ़ी पहिरोको अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। छलफलमा कुनै नयाँ योजना वा नीति सम्बन्धी सिधै प्रधानमन्त्री कार्यालयमा सम्पर्क गर्न सकिने र त्यस्तो प्रस्ताव लिएर आउने सांसद तथा व्यक्तिसँग सहज रूपमा भेट गर्न सकिने आश्वासन समेत प्रधानमन्त्रीले दिनुभएको थियो। बैठकका विषयमा जानकारी गराउन सांसद सागर ढकालले भन्नुभयो,
1: समग्रमा आइडियाको मात्र कुरा भयो, के गर्न सकिन्छ अनि कसरी चाहिँ विस्तार गर्न सकिन्छ, कुराबारको समस्याहरू के हो, होइन सबभन्दा मेजर कुराहरू कसरी अगाडि जाँदैछ, हामी कसरी अगाडि बढ्नुपर्छ भन्ने कुराहरूमा समग्र सबै इन्जिनियर्सहरूले आफ्नो धारणाहरू चाहिँ राख्नुभयो। विभिन्न धारणाहरू चाहिँ पूर्वाधारको लागि चाहिँ हामीले तिन सिक्समै काम गर्नुपर्छ, कुनै एउटा मोडल ठाउँ चाहिँ बढी त्यसलाई निर्माण गरौँ, होइन कुनै एउटा जिल्ला हुनसक्ला त्यसमा चाहिँ तिन सिक्समै काम गर्नु पर्यो, जसरी जिल्लामा चाहिँ हाम्रो मोडल बनाएर लिएर जान सकिन्छ र त्यो सफल भयो भने देशभर नै तिन सिक्समा काम गर्न सकिन्छ भन्ने चाहिँ पहिलो कुरा थियो।
5: प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2080 राशि पारित भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा विज्ञान प्रविधि तथा नव प्रवर्तन मन्त्री महावीर कुमले राखेको राष्ट्रिय सभामा उत्पत्ति भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला स्थापना र सञ्चालन विधेयक 2080 राशिलाई पारित गर्नुहोस् भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो। सो प्रस्ताव प्रस्तुत गर्दै मन्त्री कुमले जीएनए परिषदलाई तीव्र र प्रभावकारी बनाउन तथा प्रदेश स्तरमा विस्तार गर्न विधेयक ल्याउनु परेको बताउनुभयो।
7: विधि विज्ञानको एउटा आफ्नो नयाँ प्रयोगशाला बनाउने भनेर अब भवन निर्माण चाहिँ के अरे विभागलाई चाहिँ त्यसको चाहिँ नक्सा बनाउनुको लागि त्यो डिजाइन गर्नको लागि चाहिँ त्यो दिइसकेको छ। अब भवन पनि बन्छ, आधुनिक उपकरण आउँछ, त्यस कारणले झन्डै 20 करोड रुपियाँ जतिको चाहिँ के अरे उपकरणहरू किन्ने भनेको छ। भवनमा कति लाग्छ थाहा छैन। यहाँ सुरु गरेपछि अर्को वर्ष गर्दै अब प्रदेशतिरको लागि पनि तिनीहरूलाई चाहिँ सबलीकरण गर्दै लैजाने भन्ने कुरा चाहिँ छ। अब विश्वास गर्नुहोस् कि विधि विज्ञानको प्रयोगशाला चाहिँ राम्रो भन्छ।
5: विधेयकमा तथ्याङ्क अनधिकृत रूपमा बाहिर नजाने गरी सुनिश्चित गर्ने प्रावधान राखिएको उहाँको भनाइ छ। विधेयकमाथि सांसदहरूले आफ्नो प्रतिक्रिया राखेका थिए। प्रतिनिधि सभाको अर्को बैठक भोलि बिहान 11 बजे बस्नेछ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानूनी व्यवस्थासँग स्पष्ट रूपमा जोडिएर अन्तिम रूप दिन निर्देशन दिएको छ। आज बसेको समिति सभापति समीक्षा बास्तुताले समितिको प्रतिवेदनमा समितिका सुझावलाई समितिले अन्तिम रूप दिन निर्देशन दिनुभयो। कैदमाथि गलत लगतकर्ता आममाथि सामुदायिक सेवा तथा कारागार व्यवस्थापन लगायतका विषयमा नयाँ व्यवस्था सृजना गर्नुभन्दा विद्यमान ऐन तथा मुलुकी संहितामा रहेका सम्बन्धित प्रावधानलाई स्पष्ट रूपमा उद्धृत गर्नुपर्ने उहाँले बताउनुभयो।
2: समिति सचिवजीलाई के निर्देश पनि गर्छु भने यो कैदमाथि शारीरिक श्रमको जुन कोर्ट गर्नुपर्छ त्यो ऐनलाई नै कोर्ट गरेर गर, किनभने हामीमा ऐन अलरेडी छ, त्यो ऐनलाई ठ्याक्कै इम्प्लिमेन्ट गर भनेको हो कि हामीले यहाँनिर थप एक्स्ट्रा केही भनेको होइन र यो हामीले प्रतिवेदनमा सुझाव दिएको हो। ऐन अलरेडी बनेकै छ भनेपछि त्यो शारीरिक श्रम सम्बन्धीको ऐनलाई पनि ठ्याक्कै कोर्टै गर्न भनेर म समिति सचिवलाई निर्देश गर्छु।
5: 3 वर्षसम्मको कैद सजाय पाएका व्यक्तिलाई कारागार पठाउनुको सट्टा सार्वजनिक हित तथा विकास निर्माणका काममा संलग्न गराउने सम्बन्धी सुझावमा कम्युनिटी सर्भिस र श्रम कैदलाई एउटै अर्थमा प्रयोग नगर्न समितिको निर्देशन छ। साझा खबरमा अब खेल खबर। जापानमा भएको विश्व एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। थाई इयर मार्फत नेपाली टोली आज फेरि स्वदेश फर्किएको हो। दुई दिन अघि आउने तय भए पनि थाइल्याण्डमा बाढ़ीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो। नेपालले थाइल्याण्ड र श्रीलंकालाई हराएर सेमी फाइनल पुग्दै कांस्य पदक हात पारेको थियो। नेपाल सेमी फाइनलमा भने भारतसँग पराजित हुन पुग्यो। नेपाली महिला कबड्डीले यसअघि 19 एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो। र पोखरा भ्रमणमा रहेको भूटान क्रिकेट टोलीमाथि घरेलु टोली गण्डकी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। पोखरा रंगशाला स्थित क्रिकेट मैदानमा आज भएको खेलमा गण्डकीले भूटानलाई 67 रनले पराजित गर्यो। यसअघि हिजो भएको पहिलो अभ्यास खेलमा गण्डकीले भूटानलाई 8 विकेटले पराजित गरेको थियो। गण्डकीले दिएको 157 रनको लक्ष्य पछ्याइएको भूटान 17 ओभर 4 बलमा 132 रनमा समेटियो।
0: बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई अझै पनि समस्या।

0: निश्चित मापदण्ड लागू गर्नको लागि उनको पक्राउ कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
1: सीता जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि। रामिला सुन न, म त अब प्याकेटमा राखेर रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नै। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु। ओहो, तिमी त घरको खाने भएछौ नि।
2: के को सरसल्लाह हो दुईजनाको?
1: होइन के छ, रमिलालाई मैले भनेको प्याकेटमा राखेर चिल्लो पिलो चिजहरू स्वास्थ्यको लागि हानिकारक हुन्छन् भनेर।
2: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुनु भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछन्।
1: ए हो र राम सर, म पनि अब बजार या बनिकन खाना छोड्न सक्छु होला र?
2: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
3: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौं, पोसिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सीआईएन।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। साझा खबरमा अब मिलिजुली नेपाली सुशीला श्रेष्ठबाट।
5: तपाईँले कोठा भाडामा बस्ने वा अस्थायी घर बनाउने मध्ये कुन चाहिँ निधो गर्नुभयो? उत्तरगाया गाउँपालिका रसुवामा यी दुई मध्ये एक प्रकारको बाँस टुकेर घुँडा र पालिकामा निवेदन दिइसकेका छन्। अब त्यसपछि के हुन्छ त? पालिकाका उपाध्यक्ष समेली गुरुङ,
6: यो अस्थायी बसोबासमा बस्नु त उहाँले अस्थायी बसोबास जाने भनेर नै फारम भरिसक्नु भएको छ। जो कोठामा बस्नुहुन्छ कोठा भाडा लिन्छु भनेर पनि फारम भरिसक्नु भएको छ। हामीले स्थायी बसोबासको र अस्थायी बसोबासको बिचको पिरियडमा कुन अप्सन तयार गर्ने भनेर हामीले उहाँहरूलाई सोधिसकेका छौँ। फेसबुकमा अस्थायी बसोबासमा जान्छौँ अथवा कोठा भाडामा जान्छौँ भन्ने भनिसक्नु भएको छ। त्यो कारणले गर्दाखेरि हामीलाई छुट्याउन त्यति गाह्रो अवस्था छैन। अब अस्थायी बसोबासमा बसोबास गर्ने व्यक्तिहरू जो कोठा भाडामा बस्नुहुन्छ उहाँहरूको हामीले खाता नम्बर कलेक्सन गरिसकेका छौँ। सरकारबाट दिनुपर्ने कोठा भाडाको पैसा हामीले खाता मार्फतै भुक्तानी गर्छौँ। र अस्थायी बसोबासमा बस्ने चाहिँ हाम्रो केन्द्रीय सरकार एनडीआरएमबाट कस्तो प्रकारको अस्थायी बसोबासको चाहिँ नक्साङ्कन स्वीकृति हुन्छ सही बमोजिमको हामी तिनै तहको सरकारको समन्वयमा र विभिन्न सहयोगी हातहरू हुनुहुन्छ, संस्थाहरू, एनजिओ हुनुहुन्छ, उहाँहरूसँगको सहकार्यमा हामीले सरकारको मापदण्डलाई पूरा गरेर चाहिँ हामीले अस्थायी बसोबास बनाउन पर्ने हुन्छ। हाम्रो क्षेत्रको सुरक्षित स्थानहरू हामीले पहिचान गरिसकेका छौँ। त्यहाँ अस्थायी बसोबास निर्माण गरेर हामी त्यही नै चाहन्छौँ भन्ने तयारी छ।
5: उत्तरगया गाउँपालिका रसुवाका उपाध्यक्ष चमेली गुरुङ, बसोबासका लागि सुरक्षित जग्गा छनौट भइसकेको, कोठा भाडामा बस्न चाहनेका लागि बैंक खातामै राहत रकम पठाइने योजना बताउनुहुँदै, बाढ़ी प्रभावित जिल्लामा सुत्केरी र गर्भवतीलाई समस्या छ, त्यसमाथि सड़क बन्द भएपछि स्वास्थ्य चौकी वा अस्पताल जान गाह्रै भएको छ। यस्तो बेला तपाईंलाई 9852 55254 फोन नम्बर काम लाग्न सक्छ है।
7: भादौको 10 गते भोटी पश्चिम नदीमा आएको चाहिँ भीषण बाढ़ीका कारणले गर्दाखेरि विशेष गरेर रसुवा नुवाको धादिङका विभिन्न पालिकाहरूमा सड़क सञ्जाल अवरुद्ध भएको छ। यो कार्यक्रमले ती क्षेत्रबाट पनि गर्भवती तथा सुत्केरी महिलाहरूको हवाई उद्धार गर्ने कार्यक्रम सञ्चालनमा छ। तपाईँहरूको घर आँगनमा तपाईँहरूको छेउछाउमा यसरी चाहिँ विपदमा परेका गर्भवती तथा सुत्केरी महिलाहरू हुनुहुन्छ भने कम्तीमा पनि मन्त्रालयको चाहिँ हटलाइन जो मैले आफैले चाहिँ त्यसलाई हेन्डल गर्छु 9852 55254 चाहिँ यहाँले सम्पर्क गर्न सक्नुहुन्छ र प्रक्रिया पुऱ्याएर हामीले चाहिँ यो सुविधा ल्याउँछौँ र उहाँलाई रेस्क्यू गरेर ल्याइसकेपछि सुविधा सम्पन्न अस्पतालमा उपचार गर्ने, निशुल्क रूपमा फर्किँदाखेरि या

0: पनि 20,000 रुपियाँ छ र उहाँहरू तत्कालै अहिले आफ्नो घरमा जान नसकेको अवस्थामा हामीले बुढा निरुपन्थमा चाहिँ एउटा होल्डिङ सेन्टर बनाएर केही समय राख्ने पनि मन्त्रालयले प्रावधान गरेको छ।
1: अन्जु ढुङ्गाना, महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका परियोजना प्रमुख। आजदेखि बेत्रावतीसम्मको बाटो पुनः खुलेको छ। नेपाली सेना, सड़क विभाग र विशेष कार्यदलको निरन्तरको प्रयासपछि अस्थायी ट्र्याक खोल्ने काम भएको सड़क विभागले जनाएको छ। यो बाटो खुलेसँगै अब बेत्रावतीसम्म जान समस्या हुने छैन। तपाईलाई पनि बाढ़ी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएनको फेसबुक पेजको कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौँला।
2: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। पशु वर्षाला ऐन लागू भएपछि उपभोक्ताले स्वच्छ मासु पाउने,
3: पशु वर्षालाई मासु भइसकेपछि यदि हामीले सिटी मोटर टुस प्रदान गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यौँ भने त्यही बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ यो मासु पसल नभएको मासु पस्छ अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कानुनमा व्यवस्था गरिएको छ। त्यस कारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
2: मासुको प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड, कुराकानी लगायतका सामग्री राखिने छन् सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: ओहो बहिनी, के भयो तपाईँ कुकुरलाई? यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु, हेर्दा आक्रामक देखिन्छ, ऱ्याल पनि काटिरहेको छ।
5: त्यही त दाई, यसले अन्य भिन्न व्यवहार देखाइरहेछ, निकै पनि फरक छ। अनि घरकै मान्छेलाई झम्केला जस्तो गरेको हुँदा मैले खोर्मै राखिरहेको छु।
4: ए हो र बहिनी, लक्षण हिजो त कुकुरलाई हेरिरहित भएको जस्तो लाग्यो नि, यसलाई खोप लगाउनु भएको थियो?
5: खै दाई, कुकुरलाई पनि खोप लगाउनु पर्छ र
4: पर्छ नि बहिनी, झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो, लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ।
5: कस्तो डरको लाग्यो त, यो कसरी हुने रहेछ र यसबाट बस्न के गर्नुपर्छ?
6: दाजु बहिनीको गन्धनमा म पनि निश्चित, यो रोगी कुकुर बिरालो वा जंगली जनावरको टोकाईबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ। यसबाट बच्न घरपालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरूद्ध खोप लगाउनुपर्छ। शंका लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ।
5: ओहो, म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरूद्ध खोप लगाउनु भन्छु।
7: विश्व रेबिज दिवस 2026, एकतामा शक्ति, रेबिजबाट मुक्ति। नेपाल सरकार, कृषि वन तथा पर्यावरण मन्त्रालय, पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी।
8: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र HDTV च्यानलहरू, Wi-Fi 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। 32 वर्षदेखि निर्माणको क्रममा रहेको पशु वर्षाला सञ्चालन अहिले आएर अन्तिम अवस्थामा पुगेको छ र यसलाई टुङ्गोमा पुर्याउने कुरा भएको छ र छुट्टै कार्यान्वयनमा आउने आशा पनि गरिएको छ। यसले व्यवस्थित वर्षालाको अभावमा लामो समयदेखि खुल्ला तथा अव्यवस्थित स्थानमा पशुवध गर्ने, सरसफाईमा पर्याप्त ध्यान नदिने र मासुको गुणस्तर तथा स्वास्थ्य परीक्षणमा धेरै देखिएका समस्याको समाधान गर्ला भन्ने आशा छ। वर्षाला सञ्चालनसँगै पशुको स्वास्थ्य परीक्षण, स्वच्छ तथा वैज्ञानिक ढंगको वध, मासुको निरीक्षण, प्रशोधन, भण्डारण र बिक्री वितरणमा निश्चित मापदण्ड लागू हुनेछन् र यसले पक्कै पनि फाइदा गर्नेछ। पशु चिकित्सक मोदनाथ गौतमसँग हामीले यसै विषयमा कुराकानी गरेका छौं।
3: यो 2055 सालमा पशु गोचारा र मासु जाँच ऐन 2055 र 2057 सालमा पशु गोचारा र मासु
5: जाँच
3: जारी पनि भयो। तर यो तपाईँ नै सबै कुरा उल्लेख थियो भने छ अहिले पनि है राजपत्रमा सूचना प्रकाशन गरौँ तुर्किएको मुखीमा क्षेत्रमा तुर्किएको मुखीदेखि लागू हुनेछ भन्ने प्रावधानहरूमा रहेको छ। र त्यसै प्रावधान गर्नुहुने 2061 सालमा हेटौँडा नगरपालिकाको औद्योगिक क्षेत्रभित्र रहेको बसलाई टार्गेट गरेर चार किमा चुकेर अनि लागू भएको सूचना राजपत्रमा प्रकाशन गरौँ। तर विडम्बना कस्तो भयो भने के तोकिएको क्षेत्रमा मात्रै लागू भयो, चार किल्ला तोकिएको थियो, त्यो चार किल्ला तोकिएको भन्दा चार किल्लाभन्दा बाहिरपट्टि गएर खसी बन्द गर्ने र त्यसरी त्यहाँनिर चाहिँ त्यो नेपाल सरकारले निकै कोसिस गर्यो कार्यगरका लागि पुनः सफलता प्राप्त हुनुको सक्छ। र कारण लग्नुपर्छ गर्नुपर्छ भनेर सरकार चाहिँ लागिरह्यो तर कारण गर्न नसकेको
10: छब्बिस वर्षदेखि
3: यसमा सुर्खेतमा फेरि अर्को एउटा बसाला भन्ने कुरा भयो भने त्यहाँ पनि फेरि हामीले बसालालाई नै एरियालाई नै कार्तिकमा मानेर त्यहाँ लागू गरौँ त्यो भने सफलतामा हामीले पुर्याउनु सक्दैनौँ। फेरि बुटुबलमा त्यसै गरी एउटा बसाला भयो त्यहाँ पनि बसाला दुई गरेलाई मात्रै बाहिर चाहिँ चलिरह्यो रद्द गर्ने काम चलिरह्यो र यो पूर्ण कारणले जस्तो हुनु सकेन यो अवस्था हो। अब यसको कारणहरूको पछि जान्यौँ भने चाहिँ धेरै कारणहरू छ, त्यो त हामी उपभोक्ताहरू आफै पनि उपभोक्ताहरू हामी आफै पनि धेरै सोचेको छैनौँ जस्तो लाग्छ। किनभने हामीलाई फेसमा चाहिन्छ, कार्डी कार्डको मान्छेहरूलाई चाहिएको छ, फ्रिजमा राखेको मासु भनेको बासी मासु हो, कसैले खाने भन्ने खालको सोच छ, त्यसमा परिवर्तन हुने जरुरी छ। स्वास्थ्यको हिसाबले फ्रिज कमरा ती फ्रिजमा राखेको मासु स्वस्थकर हुन्छ भन्ने कुराको चेतना पनि हामीले फैलाउनु पर्नेछ। ढिलो भइसकेको छ,
10: सबैभन्दा पहिला त स्वस्थ मासु हामीले खान जरुरी छ र स्वस्थ मासु नखाँदाखेरि चाहिँ हाम्रो स्वास्थ्यमा कस्तो खालको असर पर्छ भन्ने कुरा बुझ्न चाहिँ जरुरी रहेछ जस्तो लाग्यो। उपभोक्ता सचेत हुने बित्तिकै त यो कार्यान्वयनमा कुनै समस्या पर्दैन।
3: एउटा कुरा त उपभोक्ता सचेत हुने कुरा भयो, सँगसँगै अरू पूर्वाधारका कुराहरू पनि सँगसँगै जोडिरहेको छ। उपभोक्ताले चाहिँ मलाई फ्रिजको मासु खान्छु, यो फ्रिजबाटकै मासु खान्छु, मैले ताजा मासु खाँदैन भनेर भन्नु भनेको हो, त्यतिले मात्रै के स्वच्छता अथवा स्वच्छता प्रमाणित गर्छ त अवश्य गर्दैन। त्यस्तो केही पूर्वाधारहरू छन् जुन कुरा चेन्जमा जानुपर्ने हुन्छ।
10: बच्चालाई पनि त हाम्रो स्वस्थ हुनु पर्यो, सफा हुनु पर्यो,
3: पहिलो कुरा त बच्चालाई हुनु पर्यो, त्यो बच्चालाई स्वच्छ सफा हुनु पर्यो। र त्यसमा केही पूर्वाधारहरू मिनिमम पूर्वाधारको भएकै हुनु पर्यो, अनि मात्रै त्यहाँबाट बढ्नेछ स्वस्थ कसो बढ्नेछ, त्यो मासु घाँस हुन्छ त्यस्तो मासु अनि भन्नुहुन्छ बच्चाहरू यो लाइनमा रिसिङमा गयौँ भने मात्रै हुन्छ। अब अहिलेसम्म के आउन सक्यो भन्ने सन्दर्भमा चाहिँ मेन कुरा भनेको हामी कहाँ बस्छौँ कहाँ सुत्यौँ हामीसँग तिनवटा तहको सरकार काम सबैलाई थाहा छ, तर जहाँ बसे पनि हामी कुनै न कुनै स्थानीय तहमा त छैन र त्यहाँ स्थानीय तहमै हो गर भने पनि कुनै न कुनै स्थानीय तहमा हुन्छ, बच्चालाई त्यही हुन्छ, भाषा कसो त्यही हुन्छ। र त्यस कारण मेन अब भूमिका कसको हुनु पर्यो,
10: स्थानीय सरकारको हुनु पर्यो भन्ने
3: नियम त हुनै पर्यो,
10: स्थानीय सरकारलाई नै यसको अधिकार पनि स्थानीय सरकारले नै दिएको
3: हो। स्थानीय सरकार सञ्चालन ऐनले पनि बच्चालाई सञ्चालन गर्ने निर्माण गर्ने उनीहरूको अधिकार समेत स्थानीय सरकारलाई दिएको छ। फेरि यस्तो उनीहरू स्थानीय सरकारले मात्रै हो अरू अरू भनेर अरू केटा सरकार कम्ती अवस्था चाहिँ त्यही नै थियो।
10: कहिले कहिले हुन्छ जस्तो चाडपर्वको बेलामा मासु पसलहरू अनुगमन गर्ने, मासु काट्ने ठाउँहरूको अनुगमन गर्ने कुरा चाहिँ हुन्छ, तर त्यसपछि फेरि हट्छ
3: यो खास खास चाडपर्वको बेलामा किन भएको होला भन्ने
10: धेरै भएको भएर पनि होला।
3: त्यो बेलामा चाहिँ के हुन्छ भने मासु पसलभन्दा बढी चाहिँ लाइभ एनिमलकै दिदी जनावरकै त्यो हाट बजारमा स्वास्थ्य कन्ट्रोल छैन भने स्वास्थ्य कन्ट्रोल गर्ने बढी गरिन्छ। किन त्यसरी गरिन्छ भने खास गरी के भन्छ सङ्क्रान्तिमा दसैँको बेलामा घरघरमै लगेर खासी काट्ने घरमा खासी काटिकन भने के दसैँ आएन भन्ने बालको चाडहरू पनि त्यस्तो खालको अब मनोरञ्जन भइसक्यो। त्यस कारण चाहिँ त्यो जनावर घरमा जाँदैन, जनावर कमसेकम स्वास्थ्य जाओस्
10: पहिला पनि स्वास्थ्य मानि नहोस् भन्ने हो। अब अहिले सरकारले 26 वर्षदेखि लागू गर्न नसकेको ऐन फेरि कार्यान्वयन गर्ने जमर्को गरेको छ। यो ऐन कार्यान्वयन हो भने चाहिँ आम उपभोक्तालाई हुने फाइदा चाहिँ के हो?
3: प्रत्यक्ष फाइदा भने उपभोक्ताले मासु कहिले सेवन गरिरहेको छ, कहिले सेवन गरिरहेको हामीले उपभोग गरिरहेको मासु स्वस्थ नहुन पनि सक्छ, थोरै छैन स्वस्थ हुँदै होइन भन्ने गरेर नहुन पनि सक्छ। तर मासु पशु बच्चालाई मासु दाँत राम्रो भइसकेको थियो, यदि हामीले सेन्टिमोटम टेस्टमिसन गर्ने व्यवस्था कार्यान्वयन गर्न सक्यो भने त्यो बेलामा राज्यले अथवा सरकारले ग्यारेन्टी गर्छ कि यो मासु पसलमा भएको मासु स्वस्थ छ, अथवा त्यहाँनिर मिलावट भयो भने के गर्न पाइने के गर्न नपाइने सबै कारणले व्यवस्था गरिएको छ। त्यस कारण उपभोक्ताले स्वच्छ मासु पाउने ग्यारेन्टी हुन्छ।
2: ल्यान्डमा स्टक टाइपसको संक्रमण तीव्र रूपमा फैलिएपछि त्यहाँ विज्ञ टोली पठाउने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालमा रासायनिक मल कारखाना खोल्ने विषयमा सरकार अगाडि बढ़ेको बताउनु भएको छ। प्रतिनिधि सभाबाट राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक 2083 पारित भएको छ। कानून न्याय तथा मानव अधिकार समितिले विद्यमान कानून व्यवस्थालाई संशोधन गर्ने र नयाँ नयाँ कानून बनाएर राज्य संयन्त्रमा केही परिवर्तन देखाउनु पर्ने बताएको छ। र जापानमा भएको 20 एसियन गेम्समा कास्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ। हवस्त, आजलाई ताजा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 15 बिहान 6 ताजा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार, शुभरात्री।

0: सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: CIN को साझा खबर अब नेपाली पात्रोमा छ।
2: स्थानीय राष्ट्रीय तथा अन्तर्राष्ट्रिय समाचार नेपाली FM तथा
3: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
4: यति बेला साँझको 8 बज्यो।

0: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
1: होइन ए दाई, कता हो लखर लखर बाइक जोराउँदै?
2: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परे म त। आज पनि अफिस जाने बेला बिग्रियो, नयाँ किनौँ भने पुरै पैसा छैन।
1: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् यहाँ नयाँ बाइक लिनु। केदारनाथ अटोमोबाइल्स प्रणाली छँदैछ नि, त्यहाँ त जेनुन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर बनाउनको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
3: जेनुन नै ठिक छ, जेनुन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएस बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
1: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
3: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्नु, सम्झनै पर्ने ठाउँ
1: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल्स प्रणाली भारगङ्गा एक एरिया कफेर वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570 50243, 98026 25243 र 98013 51417।
1: दसैँ आयो, नयाँ बाइक चढ्ने सोचमा हुनुहुन्छ? त्यस्तो भए यो दसैँ बनाऊ अझै विशेष।
3: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
1: हो नि, खेल्ने हो, जित्ने हो।
5: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, सीआर 7 पुर्रा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
1: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् ₹7,000 देखि 1,00,000 सम्मको छुट।
3: त्यसैले यो दसैँमा बजाज किन्नुहोस् र सहभागी बन्नुहोस् गेम अफ पावरमा।
5: केदारनाथ अटोमोबाइल प्रणाली बारगङ्गा एक बैरिया, तपाईँको आफ्नै बजाज शोरूम।
1: सम्पर्क नम्बर 98570 50243, 98013 51417 र 98013 51423।

0: रसायन केमिकल न मिसाने शुद्ध प्रताप स्वास्थ्य सी चितवन को अत्याधुनिक निर्मा उत्पादित शुद्ध तोरी स्वास्थ्य सी रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेड का प्रीमियम उत्पादन
1: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
2: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल चार नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि चौधेवा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड पहिलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
3: हजुर विशेषज्ञ डाक्टरबाट जे जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हात जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडल राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर फाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
2: 24 घण्टा सेवा उपलब्ध छ
3: नभुल्नुहोला
2: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076-550-200

0: अन्तिर विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz।
1: यति बेला रातिको 9 बज्यो।
2: होइन हो दाई, कता हो लखर लखर बाइक दोहोऱ्याउँदै?
3: कहाँ हुनु र भाइ, यो बाइक बनाउँदा बनाउँदा हैरान परेको छ। आज पनि अफिस जाने बेला बिग्रियो। नयाँ किनौँ भने पुरै पैसा छैन।
2: चिन्ता लिनु पर्दैन, बिग्रेको बनाउन होस् या नयाँ बाइक लिनु। केदारनाथ अटोमोबाइल प्रणाली छँदैछ नि, त्यहाँ त जेनुइन पार्ट्सको प्रयोग गरी अनुभवी तथा दक्ष प्राविधिकद्वारा बाइक तथा स्कुटर मर्मतको सुविधा छ। अनि नयाँ किन्न पैसा छैन, चिन्ता लिनु पर्दैन। नागरिकताको भरमा 0% सेवा शुल्क सहित 5 वर्षसम्मको सजिलो फाइनेन्सको सुविधा पनि उपलब्ध छ।
1: जेनुइन नै ठिक छ, जेनुइन नै ठिक छ।
4: हजुर, जुनसुकै पुरानो बाइक लिएर आउनुहोस्। बजाजको नयाँ डोमिनार, पल्सर, प्लाटिना, एनएफ बाइक वा चेतक स्कुटर चढेर जानुहोस्।
2: अनि सुन्नुहोस् त, यहाँ हरेक दिन एक्सचेन्जको सुविधा पनि उपलब्ध छ।
1: पुरानो बाइक मर्मत गर्नुहोस् या नयाँ बाइक खरिद गर्नु, सम्झनै पर्ने ठाउँ
2: बजाजको आधिकारिक विक्रेता केदारनाथ अटोमोबाइल प्रणाली भार्गनका एक बैरिया कपिल वस्तु।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98570-50243, 98026-50243 र 98013-51417।

0: दसैँ आयो, नयाँ बाइक चढ्ने सोच्न हुनुहुन्छ? त्यस्तो भए यो दसैँ बनाऊ अझै विशेष।
1: बजाजले ल्याएको छ बजाज गेम अफ पावर, खेल्ने
0: हो नि, खेल्ने हो, जित्ने हो।
2: यस दसैँमा बजाज मोटरसाइकल वा चेतक स्कुटर खरिद गर्नुहोस् र जित्नुहोस् 1,00,000 रुपियाँसम्मको पुरस्कार। स्मार्ट वाच र बजाजका विशेष उपहार सँगै अभियानका भाग्यशाली विजेताले रविन्द्र झाट, CR7 पुरा अर्थात सञ्जन गौतम र दिपेन्द्र सिंह ऐरीसँग प्रत्यक्ष भेट्ने मौका पाउनेछन्।
0: कुनै पनि बजाज बाइक खरिदमा पाउनुहोस् रु 7,000 देखि 1,00,000सम्मको छुट।
1: त्यसैले यो दसैँमा बजाज किन्नुहोस्, सहभागी बन्नुहोस् गेम अफ पावरमा।
2: केदारनाथ अटोमोबाइल प्राली, बारगंगा 1 बैरिया, तपाईँको आफ्नै बजाज सोरुम।
0: सम्पर्क नम्बर 98570-50243, 98013-51417 र 98013-51423।

0: लुम्बिनी हस्पिटल एण्ड टेक्निकल कलेज प्राली बुटवलमा आधुनिक विशेषज्ञ स्वास्थ्य सेवा शुरू भएको अनुरोध।
1: बुटवलमै पहिलो पटक शरीरको कुनै अङ्गको लिगामेन्ट च्यातिएको, स्पोर्ट्स इन्जुरीज साथै हार्ड जुर्नी, नशा तथा ट्रमा वा दुर्घटना सम्बन्धी बिरामीको उपचार बीएनबी हस्पिटल काठमाडौँबाट अर्थोस्कोपी सर्जरी र स्पोर्ट्स इन्जुरीमा फलोसिप गर्नुभएका डाक्टरबाट आधुनिक विशेषज्ञ सेवा शुरू भएको छ। विशेष गरी हार्ड जुर्नी भाँचिएको, लिगामेन्ट च्यातिएको बिरामीहरूको अपरेशन दूरबीनको माध्यमबाट गरिन्छ।

0: साथै वीर अस्पताल मेम्स काठमाडौँका फिजिसियन डाक्टरबाट उपचार सेवा र वरिष्ठ कन्सल्टेन्ट मुटु रोग विशेषज्ञ डाक्टरबाट इको ईसीजी को माध्यमबाट मुटु तथा छाती रोगको उपचार भइरहेको जानकारी गराउँदै पूर्ववत सेवाहरू
1: नाक कान घाँटी रोग विशेषज्ञ सेवा
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ सेवा
1: जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी विशेषज्ञ सेवा
0: शिशु तथा बाल रोग विशेषज्ञ सेवा
1: दाँत तथा मुख रोग विशेषज्ञ सेवा
0: नसा तथा मनोरोग विशेषज्ञ सेवा
1: हिस्टो साइटो बायोप्सी हार्मोन जाँच गर्ने प्याथोलोजिस्ट डाक्टर साहिबको प्रयोगशाला
0: फिजियोथेरापी विशेषज्ञ सेवा
1: आईसीयू एनआईसीयू डिलक्स बेड सहितको इन्डोर सेवा सञ्चालन भइरहेकोले निजी क्षेत्रको जेठो एस हस्पिटलबाट विशेषज्ञ स्वास्थ्य सेवा लिनुहुन अनुरोध छ।
0: सम्पर्क लुम्बिनी हस्पिटल एन्ड टेक्निकल कलेज प्राली बुटवल छ। साबिक लुम्बिनी नर्सिङ होम प्राली फोन 071-531-641 र 535-641।
2: अब सुन्नुहोस् श्री स्टिल रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफटी 550 एकदम बलियो गरेर बनाउनु भएको छ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछ। सब एकदम खुसी हुन्छ। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550 सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
3: सुन चाँदी का आकर्षक डिजाइन का गरगहना किन्ने सोचमा हुनुहुन्छ? अब तपाईँको रोजाईको पहिलो गन्तव्य बनेको छ लुम्बिनी खाती सुन चाँदी पसल।
4: पुराना सुन चाँदी साट्न नयाँ गरगहना बनाउन तथा आफूले चाहेको डिजाइन अनुसार अर्डर गर्न अब फ्री सम्झनुहोस्
5: लुम्बिनी खाती सुन चाँदी पसल बारेन्द्र चाँद जितपुर कपिल वस्तु
4: प्रोपराइटर दिन बहादुर खाती सम्पर्क नम्बर 98-570-31-569 अर्जुन खाती सम्पर्क नम्बर 98-570-78-403। हरेक गहनामा लुकेको हुन्छ एउटा सुन्दर सम्झना विवाहको खुसी त्यसको उल्लास अनि मायाको चिनो
3: ती अविस्मरणीय चिनोलाई अझ विशेष बनाउन आउनुहोस् जय सुपादेउराले सुचाली पसल बारगङ्गा दुई पिपरा कपिल वस्तु
2: उचित मूल्य र आत्मीय सेवा पुराना गहना साटेर नयाँ बनाउने सुविधा कम्प्युटराइज बिल र भरपर्दो ग्यारेन्टी
3: जय सुपादेउराले सुचाली पसल विश्वासले रोज्ने नाम सौन्दर्यले चिन्ने पहिचान बारगङ्गा दुई पिपरा कपिल वस्तु सम्पर्क नम्बर 98-577-249 र 98-075-18-346।
6: मेरो त घर बनाउने धोको पनि अरू त देख्दा देख्दै सकियो। त्यो हरिदाईको घर हेर्दा राम्रो भएर के गर्नु? धाराका पाइपहरू सबै फुटेर नुहाउने बाथरुम किचन टोयलेट गइसक्ने छैन। मलाई त झन् केही थाहा छैन कस्ता पाइप धारा ठिक हुन्छन्। फेरि त्यति मात्र भएर पनि भएन, छड सिमेन्ट पनि चाहियो।
2: हजुर, यस क्षेत्रकै विभिन्न क्वालिटी युक्त हार्डवेयर सामानका लागि ग्रिसमा सप्लायर सबैको रोजाइमा रहेको पञ्चकन्याका सिटिडिसी पाइप फिटिङका सामानहरू धाराका आइटम अन्तर्राष्ट्रिय ब्रान्डका छड सिमेन्ट पानी ट्याङ्की कम्बट सिटहरू मार्बल सोमानी कम्पनीका टाइल होलसेल तथा फुलकर मूल्यमा बिक्री गरिन्छ।
6: हजुरलाई समय पनि कम लाग्ने, हरेक सामानहरू फिट गर्न सजिलो हुने, पाइपहरूमा खिया लाग्ने र चुहिने समस्याको समाधान।
7: सुन्नुहोस् त, हामी कहाँ टाइल ग्रेनाइट ड्रेन काँडो बाथ फिटिङ सेनेटरी र मोडुलर किचन सेटसम्म उपलब्ध छ है।
2: सम्पर्क ग्रिसमा सप्लाइज बारगङ्गा बैलिया कपिल वस्तु फोन 076-550-3317 मोबाइल 98-571-713 सञ्चालक गिरिराज कहे।
6: होइन, कहाँबाट लिएर आउनुभयो यस्तो गहना? न डिजाइन राम्रो छ, हेर्नुहोस् न यो हार यो बाला, म त लाउँदिन है।
2: अब के गर्नु त, राम्रै त छ नि। कहाँ राम्रो डिजाइन छ, कुन सुनचाँदी पसल राम्रो हो जानेको मान्छेले भनेको थाहा हुन्छ
6: न। तपाईँ पनि बिहानभरि सम्झाए न्यू अर्घाती ज्वेलर्स बारगङ्गा नगरपालिका चार जितपुरमा जानुहोस् भनेको होइन, भनेको सुन्ने होइन, आफ्नो मनले ल्याउने हो, पैसामा
1: कुशवाहा
8: लौ लौ त्यसो भने जान त नि न्यू वर्ग खाती ज्वेलर्सतिर त्यही फेरि यी गहना कता कुचुक्क पारेर सिमिलर डिजाइनका गहना लिन्न भयो त
1: हजुर विगत 27 वर्षदेखि सेवा दिँदै आइरहेको न्यू अर्घखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौडीहावा रोड कृषि विकास ब्याङ्कको अगाडि आफ्नै निवासमा सरेको जानकारी गराउँदछौ
9: हामी कहाँ बिना रसायनको गरगहना अर्घ बमोजिम बनाउनका साथै सुनचाँदी खरिद बिक्री पनि गरिन्छ ग्राहकहरूको सन्तुष्टि नै हाम्रो चाहना हो
3: थप जानकारीका लागि न्यू अर्घखाँची ज्वेलर्स 4 नम्बर जितपुर चौडीहावा रोड कृषि विकास ब्याङ्कको अगाडि
8: न्यू अर्घखाँची ज्वेलर्स प्रोप्राइटर गोकुल खनाल मोबाइल 9800079526 र 9870782790
10: यो युनाइटेड हस्पिटल यही होइन र भएको कहाँनिर साह्रो छ र बिरामी भएर बस्न खाना छैन हस्पिटल भेटिने होइन
11: ए दिदीले युनाइटेड हस्पिटल खोज्दै आउनु भएको यो त सरेर आफ्नै सुविधा सम्पन्न भवनमा गएको छ नि ल 4 नम्बर चोकबाट अटो चढ्नुहोस् त्यसपछि टोलियावा रोड हुँदै 2 किलोमिटर अगाडि जानुहोस् त्यहाँनिर ठुलो बोर्डमा युनाइटेड हस्पिटल लेखिएको छ त्यहाँ जानुभयो भने तपाईँको समस्याको समाधान भइहाल्छ नि अनि दिदी युनाइटेड कोइलाको जस्तो छैन नि अहिले त धेरै सुविधा सम्पन्न भएको छ तपाईँलाई जे समस्या भयो त्यसको विशेषज्ञ डाक्टरबाट उपचार हुने भएकाले कुनै चिन्तै लिन पर्दैन
12: हजुर विशेषज्ञ डाक्टरहरूबाट चेक जाँच हुने जिल्लाकै सुविधा सम्पन्न एकमात्र हस्पिटल युनाइटेड हस्पिटल बारगुङका चार ठाकुरापुर र झुङ्गाको बीचमा यहाँ विशेषज्ञ डाक्टर सहित दैनिक ओपिडी सेवा पेट छाती मुटु तथा सुगर रोग विशेषज्ञ सेवा हाड जोड्ने सम्बन्धी हड्डी भाँचिएको रडहरु राख्ने निकाल्ने महिला तथा प्रसूति रोग विशेषज्ञ सेवा मेजर अपरेशनहरू एपेन्डिसाइटिस पाचेघर पाल्ने हर्निया पित्त थैलीको ढुङ्गा निकाल्ने चिरेर बच्चा निकाल्ने लगायतका साना ठुला अपरेशन
11: 24 घण्टा सेवा उपलब्ध छ
12: नभुल्नु होला
11: विस्तृत जानकारीको लागि युनाइटेड हस्पिटल फोन 076550200

कर बकवास, तू आपण तर उपराया बंद कर बकवास।

उजाड डालीमा पनि पालुवा फेरि नसक्छ। उजाड डालीमा पनि पालुवा

यतिन्जेलसम्म तपाई सामुदायिक रेडियो बुद्ध आवाज 89.6 मेगाहर्जसँगै ताजा सूचना मनोरञ्जन ज्ञान खबर लगायतका विभिन्न मनोरञ्जनात्मक चेतनामूलक कार्यक्रम सँगै रहनुभयो। पीर व्यथा हाँसो खुशी आँसु रोधन सुख दुःख माया ममता सद्भाव सहानुभूति र भाइचाराको सम्मिश्रण सँगैको हाम्रो आवाज रोग शोक र भोग सँगैको यो जनजीवनसँग हिमाल पहाड तराई गाउँ बस्ती पाखा पखेरा सहर कुना कन्दरा आम नेपाली दाजुभाइ दिदी बहिनीहरूको त्यो बस्तीमा आवाज मार्फत हामी डुलिरह्यौं। रात बिस्तारै छिप्पिँदैछ, मौसमको विशेष ख्याल गर्नुहोला। घरको ढोकाको चुकुल राम्रोसँग त लगाउनु भयो होला नि, झ्याल खुल्लै हुन सक्छ। बस्तीका बत्तीहरू बिस्तारै निद्रैछन्। बाहिर राखेको केही सामान भित्र राख्न भुल्नुभयो कि? प्यास लाग्न सक्छ, पानी नजिकै राख्नुहोला। भोलि दिनभरको योजना बनाउँदै मनभरिका पीड़ा हटाउँदै सूर्यको त्यो उदाउँदो रातो किरणसँगै भोलि बिहान हामी अवश्य आउनेछौ। जाँदा जाँदै सुनौलो भविष्यमाथि तुसारापात नहुन्, चाहना इच्छा रुचि पूरा हौन। यतिन्जेलसम्मको सहयात्राको लागि तपाईलाई विशेष धन्यवाद। भोलि बिहान तपाईँको नयाँ जोश जागर उत्साह र उमङ्ग बोकेर अवश्य पनि आउनेछौ। शुभरात्री शुभ सपनी।

0: हजुर, अब एकैछिन पछि पूर्व मनाली पटिनेछ, घामको झुल्को देखिनेछ, चराहरू चिरबिर चिरबिर गर्न थालिसकेका छन्। खेतालाहरू बारी अनि खेततिर जानका लागि तर्खर पनि कतै कतै गर्न थालिसकेका छन्। राजमार्गमा मोटरहरू घुइकेका घुइके छन्। बिहान उदाइसकेको छ। तपाईँ हाम्रो घर आँगनमा रेडियो बुद्ध आवाज 99.6 MHz प्रसारण प्रारम्भ गर्दैछौ। हामी कामना गर्छौ तपाईँको आजको दिन सुखद बित्नेछ, अनि अर्को कुरा, तपाईँसँगको हाम्रो सहयात्रा पनि निकै निकै आत्मीय बित्नेछ, निकै प्रेमपूर्वक बित्नेछ। हामी राति 11 बजेसम्म तपाईँ सँगसँगै रहनेछौ। मौलिक कला संस्कृतिको संरक्षणमा, दिगो शान्ति स्थापनामा अनि विकास निर्माणको क्रममा हामी तपाईँसँग हातेमालो गर्दै गर्दै अगाडि बढ्नेछौ। हामीसँग सत्य तथ्य यथार्थप्रद समाचारमूलक प्रस्तुति, सूचनामूलक प्रस्तुति, शिक्षामूलक प्रस्तुति अनि मनोरञ्जनात्मक र सँगसँगै सामाजिक दायित्वबोध गरिएका विभिन्न प्रस्तुतिहरू रहनेछन्। तपाईँको सहभागिता र साथ हामी प्रत्येक पल पलमा अपेक्षा गर्नेछौ। अब हामी आजको यस सुखद यात्रा सुरुवात गर्दछौ।
1: शान्ति र विकासको आधार सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो बुद्ध आवाज 99.6 MHz।
2: यति बेला बिहानको 5 बजे।

साक्षात् परब्रह्म तस्मै श्री गुरवे नमः तस्मै श्री गुरवे नमः। समादरणीय सूत्र श्रोता, कार्यक्रम अध्यात्म दर्शन में यहां हजुरलाई स्वागत छ। कार्यक्रम अध्यात्म दर्शन संगे उपस्थित भएको छु म तपाईहरुकी प्रिय व्यक्ति आचार्य कमल। कार्यक्रम अध्यात्म दर्शन सामुदायिक रेडियो बुद्ध आवाज 89.6 MHz को आकाशीय ध्वनि तरंग में प्रत्येक दिन बिहान 5 बजेदेखि करीब करीब 5:30 बजेसम्म तपाईहरुले सुन्दै आइराख्नु भएको छ। कार्यक्रम अध्यात्म दर्शन में हामी विशुद्ध रूप में आत्मिक छलफल आत्मिक सत्संग गर्ने गर्दछौं, जसले जीवन रूपांतरण को लागि ठूलो भूमिका खेल्यो र प्रत्येक जीव मात्र को कल्याण होस्, प्रत्येक व्यक्ति व्यक्ति को चेतना जागृत होस्, सबैको उन्नति होस्, सबैको प्रगति होस् र सबैले परम तत्वलाई आनन्द को रूप में बोध गर्न पाउन भन्ने उद्देश्य साथ यो कार्यक्रम संचालित छ। यसै उद्देश्य को साथ में आज पनि हामी फरक प्रसंग लिएर तपाईहरुमा उपस्थित भइसकेका छौं। प्रसंग प्रारम्भ गर्नुभन्दा पूर्व सुन्छौं एउटा सुमधुर भक्ति संगीत।

पहिलो अध्यायको सम्पूर्ण प्रसंग सुनिसकेपछि पक्षीराज गुरुङले भगवान विष्णुसँग प्रश्न गर्नुहुन्छ, भगवान अब मलाई के जिज्ञासा लागिराखेको छ त भन्दाखेरि यममार्गको यातनाको बारेमा वर्णन। त्यो वैतरणी नदीको चर्चा सबैले गर्दछन्, त्यो वैतरणी नदी कस्तो छ र त्यहाँ बीचमा जाने बेलामा छोरा नातिहरूले दिएको जुन पिण्ड जल रहेको छ त्यो पिण्ड र जल कसरी प्राप्त गर्दछन्, त्यो प्रेतहरूले आफ्नो छोरा नातिहरूले दिएको जुन पिण्ड र जल छ त्यो कसरी प्राप्त गर्दछन् भनी बक्सियोस् भनेर प्रश्न गरिसकेपछि भगवान विष्णुले उत्तर दिँदै भन्नुहुन्छ, हे भक्तहरू, यममार्गको दुःख भयानक छ, यो यमराजको भवनमा जाने जुन बाटो छ त्यो साह्रै भयानक रहेको छ, सुन्दा मात्रै पनि तिमीलाई कहाँ उठ्न सक्छ, तिमी थाम्न सक्छौ, सुन यहाँ रुखको छाया छैन, खाने पिउने कुनै चिज छैन, यहाँ एउटा सूर्य उदाउँछ त्यो ठाउँमा बाह्रवटा सूर्य उदाए जस्तो तातो छ, एकातिर असह्य तातो अर्कोतिर असह्य चिसो सामना गर्दै र टाँडा भरिएको विशालु सर्पको बिगबिगी भएको बाघ भालु बाँसो जस्ता हिंसक जनावरले लुछिँदै र बिच्छीले डसिँदै आगाबाट पिल्सिँदै डरलाग्दो असीपत्र नामक 2000 युगम लामो बाटो भन्नु पर्दछ। त्यति मात्र होइन, विषालु वनस्पति र जीवहरूको वन डडेलो र हिंसक जीवको सामना गर्दै यममार्गको यात्रा गर्नुपर्ने, त्यसमाथि यमदूतले दिएको दण्ड स्वरूप किनारमा खसाइने, अग्ला टापुबाट गिराइने, हिलोका ग्रहमा चुपलिने, अन्धारो ओडारमा झुकुलिने र ताता बालुवामा घिसारिने जस्ता पीडादायी यातना गर्दै यात्रा गर्नुपर्दछ। साथै आगो वर्षिने ठाउँबाट पहिरो जाने ठाउँबाट रगत र हतियार वर्षिने ठाउँबाट तातो पानी खुनिने र निलो निदो वर्षिने पहाड़मा उक्लिनुपर्ने बाटो तय गर्दै जाँदा बाटोमा वैतरणी नदी आइपुग्छ। पीप र रगत बग्ने हाड खोडको बगर मासुको हिलो दिशा पिसाबबाट खाल्टा खुल्ची भरिएको डरलाग्दा जीवहरूले भरिएको 200 योजन लामो नदी देखिन्छ। पापीहरू आएको देखेपछि नदी आफै धुवा र ज्वाला देखाउन थाल्दछ, पानी झैं उम्लिन थाल्दछ, कराईको तातो भिउमा पानी परे झैं चड्किन थाल्छ, तिखा फुटिन र चुच्चा भएका पशु पक्षीहरू कछुवा र माछाहरू काग र गुद्धहरू आक्रमण गर्न लागेकै समयमा पापीलाई यमदूतहरूले नदीमा खसाइदिन्छ। त्यस अवस्थामा पापी अत्यन्त त्रस्त भएर चिच्याउन थाल्छ, भोकाएका र तिर्खाएका पापीले त्यसै नदीको रगत पेट दिशा पिसाब मिसिएको पानी पिउनु पर्ने अवस्था हुन्छ। पापीलाई दण्डित गर्न सृजना गरिएका उक्त नदीमा रहेका भयानक जीव जन्तु देख्न साथ पापीहरूको होस आवास दिनुहुन्छ। यस नदीको न वारी देखिन्छ, न पारी देखिन्छ, न त तर्न सकिने अवस्था हुन्छ। यस्ता अनेक दुःख पार गर्दै नदीमा पुगेका पापीलाई बल्छीले माछा ताने झैं पासाले तानेर तार्ने काम गरिन्छ। कसैलाई नाकमा, कसैलाई मुखमा, कसैलाई कानमा, कसैलाई घाँटीमा अङ्कुश लगाएर घिच्याइन्छ। त्यसैमाथि कसैलाई फलामको भारी बोकाइने र त्यसैमाथि कुर्दै पनि लाने काम गरिन्छ। रगत बमन गर्दै र त्यही बमन खाँदै हिँड्नुपर्दा पापी आफै विगतका कर्महरू सम्झिन्छ र छोराछोरी नाति नातिनालाई सम्झेर सुतारा गर्दछ। पापी आफैलाई पछिल्लो पछिल्लो लाग्दछ, ठूलो फुन्डेको कारण मात्र पाइने मनुष्य चोला पाएर पनि मैले कर्म गर्न सकिनँ, मैले अग्निमा हवन गरिन, मैले देवताहरूको पूजा गरिन, मैले तीर्थ सेवा गरिन, मैले ब्राह्मणको सत्कार गर्न पनि सकिनँ, सज्जनको शुश्रूषा पनि गरिन, मैले गंगा सेवन पनि गरिन, परोपकार गर्ने त पुरै भएन। यस्तो अवस्थामा यस शरीर कहिले गरेका कर्मको फल आफै भोग गर पानीको अभाव भएका ठाउँमा मान्छेले जलाशय बनाएर पशु पक्षीको भलाइको काम पनि गरिन, गाई ब्राह्मण आदि कसैको पनि जिताउने काम गरिन। तसर्थ दुःख त्यही देहले गरेको कर्मको फल त हो, यो पनि त्यही देहले भोग गर। वीर शास्त्रले बताएका नित्य र दैनिक कर्म पनि मैले पालन गरिन, न पुराण नै सुने, न ब्रह्म वेत्ता कुनै सम्मान गरे, त्यसको फल पनि त भोग्नै पर्यो। नारी भएर आफ्ना पतिको आदेश पालन गरिन, पतिव्रता धर्म पनि पालन गरिन, पत्नी भ्रताको धर्म पनि पालन गरिन, गुरुजनले बताएका वचन पनि पालन गरिन, त्यसको फल पनि त त्यही शरीरले भोग्नु पर्यो।
धर्मयुक्त बुद्धिद्वारा पतिको सम्मान गर्नुपर्थ्यो, पत्नीको सम्मान गर्नुपर्थ्यो, पतिको निधनमा विधिपूर्वक सकिजानु पर्थ्यो, त्यसो नगरे पनि विधवाको नियम पालन गर्नुपर्थ्यो, त्यसो नगरेको फल पनि त भोग्नु पर्यो। नारीको शरीर यसै पनि दुःखको मात्र मानेको रहेछ, मासु उपवास गरेको भए हुने रहेछ, नियमपूर्वक चन्द्रायण व्रत गरेको भए पनि हुने, सो केही पनि नगर्दा पाइने दुःखको भुक्तमा स्वयंले भोग्नु पर्यो भनेर आफू जीवित रहँदा सुकर्म नगरेकोमा पापी साह्रै पछुताउँछ। न त धर्म गरे, न त कर्म गरे, न त सन्त समाजको सेवा गरे, यसरी पछुताउँछ पापी। यसरी विलाप गर्दै वायु वेगले गरिएको यात्रामा 17 दिन पूरा हुन्छ। 18 दिनका दिन पापी प्रेत सौम्यपुरमा पुग्दछ। त्यस सौम्यपुरमा रहेको पुष्पभद्रा नदीको किनारमा पुगेपछि धेरै प्रेतगणहरूको उपस्थिति देख्दछ। त्यहाँ प्रेतहरू आफ्ना सन्तान सम्पत्ति र आफ्नो जीवन सम्झेर विलाप गर्न लाग्दा यमदूतहरू तीखा वचन बाणले झस्न लाग्छन्। उहाँले के काम गर्यो भनेर सोध्न थाल्छन्। सन्तान नोकर चाकर थिए तिमी के काम लाग्यो, खै के काम लाग्यो, आफ्नो कर्मको फल भोग्न चाँडो हिँड, अरू कुरा हामीलाई थाहा छैन। जुन यात्रामा भौतिक जीवनमा जस्ता लेनदेन र किनमेल हुँदैन भन्ने जानेपछि साथी सामानको जुहो गर्नुपर्छ। मान्छे त परलोकको गतुवा हो, एक दिन मर्नै पर्छ भन्ने जानेपछि परलोक यात्राको साथी सामानको व्यवस्था किन नगरेको, जन्मदेखि मरुन जेलसम्म एक दिन मर्नै पर्छ भन्ने सुनेकै होला, पुराण सुनेकै होला, जान्ने बुझ्नेका कुरा पनि सुनेकै होला, अहिले पछुताएर केही हुनेवाला छैन भनेर लडाउँदै उफार्दै कुद्दै दौडाउँदै पासोले घिसारेर लग्दछ। त्यतिखेर स्नेह अथवा श्रद्धापूर्वक छोरा नातिले दिइएको मासिक जल र अन्न खाना पाउँदा सौर्यपुरको लागि प्रस्थान गर्नुपर्ने हुन्छ। सौर्यपुरमा काल जस्तै डरलाग्दा जङ्गम नाम गरेका राजा छन्। तिनलाई देख्न साथ प्रेत साह्रै डराउँछ, एक दिन आराम गर्ने मन गर्छ। त्यस पूर्वबाट बाटो लाग्न नपाउँदै 30 दिनको मासिक श्राद्धमा दिएको अन्न जल भोग्दछ। त्यसपछि नगेन्द्र भवनमा पुर्याइन्छ, त्यहाँ त्रैपाक्षिक तिथिमा 45 दिनमा दिएको अन्न जल प्राप्त गर्दछ। घोर वनको बाटो लागेर 2 मासिक श्राद्धमा दिएको समयमा त्यस पूर्वबाट बाटो लाग्दछ। तेस्रो महिनाको मासिक श्राद्धमा गन्धर्व नगरमा पुग्दछ। चौथो मासिक श्राद्धमा शैलागम भन्ने ठाउँमा पुग्दछ। 5 महिनामा तरुणपुरमा पुग्दछ। 59 मासिक श्राद्धमा तुरपुरमा पुग्दछ। त्यहाँ आधा मुहूर्तको विश्राम गरेर साह्रै डराउँदै यमदूतको भिस्याईमा फेरि बाटो लाग्दछ। बाटोमा बैतरणी नदी आइपुग्छ। माझीहरू नाउँ लिएर आउँछन् र भन्छन् पुण्य कर्म गरेकाहरूले यस नाउँबाट नदी तर्न पाइन्छ। हातमा बल्छी लिएर आएका यमदूतहरूले भन्छन् पापीहरूलाई मुखमा बल्छीले हुनेर नदीको उम्लतो रगत र पेटको बाढीमा छुपल्दै पारी पुर्याइन्छ, नभन्दे पापीहरू यसै उपायद्वारा पारी पुर्याइन्छ। त्यहाँ चित्र भवन नामको नगर छ र त्यहाँको शासन यमका भाइ विचित्र नामक राजाद्वारा चलिरहेको छ। त्यहाँ पुग्दा 6 महिनाको मासिक श्राद्ध भएको हुन्छ। त्यो जल अन्न भोग गरेपछि पुनः बाटो छुटाउनुपर्छ। 7 महिना पुग्दा बन्धापद पूर्ण पुग्दछ र 7 महिनाको जल अन्न भोग्दछ। 8 मासिकमा दुःखपुरमा पुग्दछ। सीमित दुःखको खानी यस पूर्वमा 8 महिनाको अन्न जल भोगेर पुनः यात्रा तय गर्दछ। 9 महिनामा नाना कन्दपुर, 10 महिनामा सुसप्त भवनमा, 11 महिनामा रौद्रपुरमा, 11.5 महिना अथवा नाप्तिक राज्यमा पयोवर्षणपुरमा र वर्ष दिन पुग्दा सीताढ्यपुरमा पुग्दछ। योभन्दा 100 गुणा चिसो र त्यस नगरमा केही आफन्तहरू छन् कि भन्ने आशा लाग्दछ। यताउता हेर्दछ, यमदूतहरू उसको आशयलाई बुझेर भन्दछन् त्यसो त्यस्तो सहयोग पाउने कर्म गरेको छ र आश गरिरहेको छ, हो कोही पनि छैन यहाँ। 1 वर्ष बितिसक्दा वार्षिक श्राद्धको समयमा गौभीतिपुरमा पुगेका प्रेतलाई केही राहत मिल्छ। वार्षिक श्राद्धमा दिएका पिण्डद्वारा यहाँ पुगेर त्यो एक हातमात्रको शरीर पनि त्याग गर्दछ। त्यस पापी प्रेतले आफ्ना कर्मको फल भोग्न फेरि एक अङ्गुलको मात्र शरीर धारण गर्दछ। मरणदेखि 1 वर्ष दिनसम्मका कर्म गरिँदा पनि त पापीको यो दशा हुन्छ भने हे गरुड, आफै बुझ बिनता पुत्र, जसको काज क्रिया हुँदैन उसको के हाल हुन्छ होला। यो यम भवनमा प्रवेश गर्ने 4 ढोकाहरू रहेका छन्। तीमध्ये यो वर्णन गरिएको मार्गबाट पुगिने द्वार दक्षिणतर्फको हो।
यस द्वारबाट धेरै दुःख र यातना दिँदै पापीलाई लाने गरिन्छ। अब तिमी के सुन्न चाहन्छौ? मैले दोस्रो अध्यायमा तिमीलाई यहाँसम्मको प्रसङ्ग सुनाए, अब के सुन्न चाहन्छौ भन्दै भगवान विष्णुले यो दोस्रो अध्यायको प्रसङ्गलाई समाप्त गर्नु